0: کا بہت تجربہ ہے.
1: جی شکریہ رائے صاحب, بہت بہت سلام آپ کو اور محترم میرے استاد محترم, میرے بہت پیارے بزرگ شاہ صاحب اور تمام سننے والوں کو بہت بہت سلام. میں سن رہا تھا شاہ صاحب نے کافی چیزیں جو ہیں ان پر بات کی ہے اور کافی معلومات انہوں نے دی ہے. میں بھی ظاہر ہے سسٹم میں ہوں اور ابھی بھی بانڈ مین بھی ہوں. ٹاکسا میں الحمدللہ ہمارا ایک پرانا تعلق تجربہ بھی ہے. شاہ صاحب نے جو باتیں کی ہیں اصل میں ان میں کچھ باتیں تو اس طرح ہیں کہ ٹیکسی برانچ جو ہے اس میں بہت نقصان اٹھانا پڑ رہا ہے. ہم بانڈ مینوں کو اور اسی طرح ڈرائیور جو چلاتے ہیں وہ انکم نہیں ہے, اخراجات نہیں پورے ہو رہے, لیکن بیسیکلی اس میں وجہ اور ہے. میں دو تین چیزوں میں شاہ صاحب سے اتفاق نہیں کرتا, اور کیونکہ میری اپنی معلومات ہے سسٹم کے اندر, میں بھی بیٹھتا اٹھتا ہوں جانتا ہوں. اس میں پہلی بات تو یہ ہے کہ اس شہر کے اندر یا اس ملک کے اندر ٹیکسی کو جس طرح فری کر دیا گیا بانڈ مین بننے کا طریقہ کار, جو شاہ صاحب نے تھوڑا سا مختلف بیان کیا ہے, اس کی وجہ سے یہاں بہت ساری ٹیکسیز جو ہیں وہ آ گئی ہیں, خصوصاً کوپنہیگن ایریا میں جسے گریٹر کوپنہیگن کہتے ہیں, مور دین ڈبل اپ ہے. اور اس کی وجہ یہ ہے کہ جب زیادہ گاڑیاں آ گئی ہیں, بانڈ مین بن گئے ہیں, تو پھر جو کیپیسٹی ہے دوسری طرف کسٹمر کی وہ اس کے برابر نہیں ہے. پہلے کنٹرول ہوتا تھا, ضرورت کے مطابق یہ 13 کمونے جو ہیں مل کر کوپنہیگن سٹوا کوپنہیگن میں ایک کیا کہتے ہیں انسل, ایک کیپیسٹی کے ضرورت کے مطابق ٹیکسیاں جو ہے انٹر کرتے تھے, وہ اباؤٹ 2,000 ہوتی تھی, 1,800-2,000, اب اس سے دوگنی بڑھ گئی ہیں. ایک تو وجہ یہ ہوئی ہے اس برانچ میں. دوسرا یہ ہوا ہے بالکل شاہ صاحب اس میں دو تین باتیں انہوں نے ٹھیک کی ہے, میں اتفاق کرتا ہوں کہ یہ اوبر جو ہے اور بولٹ یہ یہاں آئی ہیں اور یہ ڈسکاؤنٹ کہہ لیں فرمے ہیں, ان کے ہاں جو طریقہ کار ہے ان کے ہاں مس یوزنگ بھی ہے. یہ ڈینمارک میں شاہ صاحب کو یہ معلوم ہے کہ ڈینمارک کا اپنا جو ہے ٹیکسی لاء وہ اپنی جگہ ہے, جس میں کچھ تبدیلیاں کی گئی ہیں وقت کے ساتھ جس پر ہم ایگری بھی نہیں ہے. مثلا یہ جو تعداد ٹیکسیوں کی بڑھا دی گئی 2014 میں, اس سے ہم ایگری نہیں تھے. اور اب یہ بات ان کی جو انہوں نے کی ہے, میں اس پر ذرا بات اپنا ویو دینا چاہتا ہوں کہ کوئی بھی وان مین جس نے بننا نا, وہ ایسے نہیں ہو سکتا کہ گاڑی پرائیویٹ خرید کر تو اسے وہ وان مین بن جائے. اس کے لیے جو کنڈیشن ہے وہ پہلے تو اتھارٹی سے جو ہے وہ فیصل سٹیولسن کے تھرو پہلے تو وہ کورس کرے گا, جس میں فرسٹ ایڈ اور بہت ساری چیزیں, 14 دن کا کورس ہے. وہ ایک ٹرک ڈرائیور کو بھی کرنا ہے, وہ بس ڈرائیور کو بھی کرنا ہے, وہ ٹیکسی ڈرائیور کو بھی کرنا ہے. اس کے بعد فیصل سٹیولسن کی طرف سے, یعنی کہ جو ٹیکسی کے لیے, وہ اسے پورا کرنا ہے. اس کے بعد وہ ایک گاڑی جو ہے وہ گاڑی جو کنڈیشن پوری کرتی ہے, یعنی کہ اس میں کنڈیشنیں ہیں, اس کی سپیس, اس کا جو سارا سسٹم جو ہے وہ اس طرح ہونا چاہیے کہ اس میں 4 بندے بیٹھ سکیں, اس میں ایک یعنی کہ ان کا لیگج کے سپیس ہونی چاہیے. یہ ساری چیزیں کنڈیشن, میں تھوڑی سی تفصیل میں چلے گیا کہ شاہ صاحب نے کہا کہ پرائیویٹ جو بھی مرضی, ایسے نہیں ہو سکتا. پھر جو ہے وہ بانڈ مین بنتے ہیں اگر وہ ٹیکس اسکیولا نہ ہو, یعنی کہ وہ اور کرمنل نہ ہو, ان کی ثقافت چیز جو ہے وہ کلیئر ہو, تو پھر وہ بانڈ مین بن سکتے ہیں. اور پھر وہ یعنی کہ آگے کس کمپنی میں ڈالتے ہیں. ٹاکسا ہماری کمپنی جو 117 سال پرانی ہے, اس کی ہماری اپنی وشیشتتا ہے, کنڈیشنز ہیں, طریقہ کار ہے, وہ فالو کرنا. اگر وہ کو فالو نہیں کرے گا تو وہ ٹاکسا میں گاڑی نہیں چلا سکتا. اگر دورانے چلانا وہ وائلیشن کرے گا تو وہ ٹاکسا کے اندر نہیں رہ سکتا. دوسری بات جو شاہ صاحب نے کی ہے نا, سن لیں محترم, یعنی کہ دیکھیں یہ ڈینمارک ہے, یہاں کسی کو کوئی پابندی نہیں, نہ لگ سکتی ہے نہ کوئی لگا سکتا ہے کہ آپ مظاہرہ نہیں کر سکتے, آپ پروٹیسٹ نہیں کر سکتے. یہ میں ان سے اتفاق نہیں کرتا, آپ بالکل کر سکتے ہو. ابھی آپ 100% جو ہے, یعنی کہ اگر آپ کسی چیز میں اپنی برانچ میں اپنے نظام میں آپ وہ ٹھیک نہیں ہے, تو یعنی کہ ٹاکسا کے ممبر جو میں ہوں, ہم ٹاکسا کے اندر پروٹیسٹ کر سکتے ہیں, तो होल टैक्सी ब्रांच जो है उसमें अगर कोई किसी किस्म की कोई ऐसी चीज सामने आती है जिस पर हम एग्री नहीं है, तो हमें कोई रोक ही नहीं सकता इस चीज से। हम प्रोटेस्ट कर सकते हैं, पॉलिटिशियन से हम मिलते रहते हैं, प्रोटेस्ट करते हैं। मैं खुद 3 दफा जो अभी गया है चामा डेनियलसन जो ट्रैफिक मिनिस्टर था वेंस्टा पार्टी का, मेरी 3 मीटिंग्स उसके साथ हुई हैं, इन्हीं चीजों पर हमने यानी कि कोशिश की। सो ये जो ना चीज, ये 2-3 चीजें जो ना मैं समझता हूँ कि ये जरूरी है। इसमें कोई शक नहीं है कि टैक्सा ब्रांच जो है इस वक्त बहुत सफर कर रही है, और सफर इसलिए कर रही है कि यहाँ टैक्सी ज्यादा है और उसकी जरूरत कम है, और फिर ये डिस्काउंट जो आ गई है, और इसमें बिल्कुल ये हमें पता है शाह
0: मियाँ
1: साहब।
0: साहब, ये जो डिस्काउंट वाली आ गई है, इनके टैक्स डेनमार्क में दिए जाते हैं कि बाहर के मुल्क की कंपनियां हैं ये?
1: देखें जी, यही हम डैनिश सिस्टम को कह रहे हैं, मिनिस्टर से लेकर अब पब्लिक में बैठकर भी हम कहते हैं, और वो खुश हैं अल्हम्दुलिल्लाह। टैक्सा कोपेनहेगन टैक्सा फियर कॉन्फेमस साहब जो है एक बेहतरीन पोजीशन में है कि यानी कि हमें जो अल्हम्दुलिल्लाह यानी कि हम स्टिल जो है फेवरेट टैक्सी कंपनी है, और हमें बहुत ज्यादा फर्क नहीं पड़ा क्योंकि डैनिश इस चीज को समझते हैं। अब ऊबर आपको पता है ये तो एक वर्ल्ड वाइज एक अमीर आदमी की कंपनी है जिसने सारी दुनिया में जो है टैक्सी ब्रांच जो उसे कैचर कर रहा है, और यहाँ भी कोशिश हो रही है, और वो डिस्काउंट जो है वो दे रहे हैं कस्टमर को, लेकिन उसके लिए भी एक लिमिट है। यानी कि डेनमार्क के अंदर जिसे कहते हैं कंगोहांग्स, इनके जो कंपटीशन होता है दूसरों के साथ उसमें, यानी कि यहाँ एक लेस से लेस कीमत क्या हो सकती है और ज्यादा ज्यादा क्या हो सकती है, उस पर कंट्रोल है। लेकिन क्योंकि वो अब हमारा एक सिस्टम है, हमारा एक बजट है, हमारा एक निजाम है जिसको हम 335 दिन हमने चलाना होता है, तो उसके लिए हमने वो एक प्लस लाय रखा है, परसेंटेज जो भी आप कहें, उधर वो उनका निजाम और है, वो अप डाउन करते रहते हैं कस्टमर को। जब लो सीजन होता है तो वो डिस्काउंट देते हैं, वो दे सकते हैं, लेकिन इनके यहाँ जो एक अब मैं बात कर रहा हूँ तो मुझे पता कि मेरे कुछ कुलीग जो हैं, कुलीग में उनको भी समझता हूँ जो ऊबर चलाते हैं, जो बोर्ड चलाते हैं, वो उनको अच्छा नहीं लगेगा, लेकिन हम अपनी जिम्मेदारी से बात कर रहे हैं कि यहाँ वो भी टैक्सी चल रही है, एक लिमुसीन के लिए एक लहदा एक सिस्टम है। इसमें शायद शाह साहब उस गलतफहमी में थे कि उसके लिए यानी कि कंडीशनें और हैं, वो अगर आप कंडीशन पूरी कर रहे हैं तो आप यानी कि फिर लिमुसीन जो है जिसे कहते हैं वो आप चला सकते हो। अच्छा, यहाँ ये हो रहा है कि एक है ब्लैक ऊबर उसे कहते हैं, ब्लैक ऊबर जो है वो सॉरी मैं थोड़ा सा एलर्जी की वजह से, ब्लैक ऊबर जो है वो उसमें टैक्सा मीटर नहीं होता, जबकि टैक्सी के लिए कंडीशन है, और ये डेनिश लॉ के मुताबिक, अदरवाइज इंग्लैंड में, नॉर्वे में, आपके दुनिया में, पाकिस्तान में ऊबर जो है वो ऐप पर है, टैक्सा मीटर नहीं होता, लेकिन डेनमार्क का जो टैक्सी लॉ है, जो टैक्सी चलनी है उसमें टैक्सा मीटर भी होगा, और उसमें जो कहते हैं सेंसर सीट्स पर के आप कस्टमर को बैठाकर बगैर टैक्सामीटर चलाए अगर लेकर जा रहे हो, और तीसरी चीज जो है कि जो ड्राइवर है उसे ओवर इंच कम्स यानी कि जो यूनियन की तरफ से एक रखा होता है कानूनी तौर पर, आपने सारे जो उसके सोशल वेलफेयर सारे निजाम को जो फॉलो करना होता है, जो ड्यू होते हैं वो आप पूरा करते हैं, तब जो है आपको यानी कि एक टैक्सी आपकी रजिस्टर हो सकती है। तो कहने का मकसद घूम फिर कर ये है कि ब्रांच इस पर। हाँ, एक चीज मैं और बता दूं शाह साहब भी, ये बाई चांस शाह साहब कल हुआ, वैसे मैंने और आपने तो इकट्ठे भी चलाए किसी वक्त 40 साल पहले, तो उस वक्त भी लोग ऐसे थे कि कुछ लोग यानी कि टैक्सी पकड़ लेते हैं, पैसे नहीं दे सकते या कोई गलती होगी। मैं कल की बात है, कल मैं एक कस्टमर लेकर आया हूँ शहर से इधर ग्लेरसक्स में, तो 2 लड़कियां थी, उनके पास पैसे नहीं थे, तो वहां जाकर वो दाएं बाएं, मैंने कहा देखें सीधी सादी सी बात है, मैं यानी कि ये काफी सारे पैसे हैं और ये मैंने लेने हैं, अगर आप नहीं दे सकते हो तो मैं जो है फिर मैं कम से कम मुझे पुलिस को तो कॉल करनी है। तो वो आपस में गैर मुल्की थे, आपस में बात करते देखते, तो मुझे कहते क्या हो सकता है, मैंने कहा कि यू कैन लीव योर टेलीफोन, मतलब इधर रखते हैं आप, 700 करोड़ है ये, तो मैं आपको अपना नंबर देता हूँ, आप पैसे मेरे अकाउंट में ट्रांसफर कर देना, अपना टेलीफोन ले लेना। सो कहने का मकसद है कि कोई ऐसे नहीं हो सकता। शाह साहब आपको पता कि मीटर जो है वीकेंड में 49 से चलता है, अगर उसमें 49 करोड़ अगर एंटर हो चुके ना कि कस्टमर बैठा उसने आपको हायर किया, तो वो पाबंद है कि वो पैसे दे। अगर वो नहीं देगा तो आप सिविल अदालत में जा सकते हो, आप पुलिस बुला सकते हो। आप पुराने जमाने में मैं और आप कुलीग आते थे, जरा प्रेशर आई ये वो। सो ये चीजें अभी तक इस तरह हैं, और कभी कभी ये अनफॉर्चुनेट ऐसी चीजें, मैंने अभी आप बड़ी देर बाद हुआ लेकिन कल की बात है ये लास्ट डे। सो ये मैंने और राउंड जो ना थोड़ी सी 2-3 बातें कर दी हैं, तो मेरे पीर साहब जो फरमाएंगे मैं सुनने को
0: शाह साहब, शाह साहब ने अपना मियां साहब ने शाह साहब बड़े पॉइंट रेज किए, आप क्या कहेंगे?
2: नहीं वो मैं इनसे डिसएग्री नहीं करता, लेकिन मैं इनके कल को पॉइंट को पूछता हूँ कि जब इन्होंने टेलीफोन पेंट किया तो उस पेंट की रसीद इन्होंने दी
1: नहीं
2: सॉरी
1: नहीं
2: को कि ये मैंने आपका मोबाइल क्यों नहीं मियाँ साहब, मैं इसलिए नहीं
1: नहीं मेरी
2: बोला
1: बात सुन लेना,
2: कि ये
1: मैंने पेंट
2: कानून
1: नहीं
2: है
1: किया।
2: कि जब आप पेंट नहीं कर सकते, अगर आप पेंट करते हैं तो उसकी बकायदा रसीद और उसकी इंफॉर्मेशन जो है सेंट्रल को देते
1: हाँ
2: हैं, फिर ये लॉडिट होता है, उसके बगैर ये
1: देखिए
2: उन लॉडिट होता है।
1: मोहतरम, बात यह है कि आप एक्सीडेंटली उस बंदे से बात कर रहे हैं जो आपके साथ शुरू करके 40 साल
2: नहीं,
1: से
2: वो नहीं बात, नहीं
1: मेरी
2: नहीं
1: बात
2: देखे
1: सुने
2: वो
1: ना,
2: बात नहीं
1: या
2: है
1: मेरी बात तो सुने
2: मियाँ साहब मुझे 1 मिनट देना, 1 मिनट है, मेरी बात सुने।
1: मैं आपको इस सवाल का जवाब देना
2: ऊपर
1: चाहता हूँ,
2: में फिर
1: प्राइवेट
2: देखे
1: एंटिटी
2: आपकी
1: को यार।
2: कंपनी, प्लीज आपकी कंपनी जो है ना कोपरम टाक्सा, उसके ऊपर मसला रेज नहीं हो रहा। मसला रेज हो रहा है कि जो बोल्ट है, जो उबर है, जो उबर के साथ दूसरी लिमोसिन आई हैं, जो इस वक्त रिंग सेट और दूसरे बाहर के शहरों में चल रही है गाड़ियां, जैसा आपने खुद एक्सेप्ट किया कि बहुत सारी ऐसी लिमोसिन लोगों ने ले ली है जो बगैर टैक्सामीटर के भी चल रही है और उनका इंटरनेट पे है ये सारा कुछ। मेरा मसला वो, मैं मसला कर रहा हूँ उबर का, कि जिसको यहाँ से निकाला गया और उस कानून को दोबारा वापस लाया गया, क्या अब जितने भी आपके कुलीग्स हैं, जितने भी इस वक्त यंगस्टर्स हैं और उन्होंने जो तंजीमें बनाई हैं, टाक्सा फॉर्म बनाई है, दूसरी बनाई है, वो इस वक्त क्यों चीख रहे हैं, वो क्यों इस वक्त लिख रहे हैं कि हमारे साथ ज्यादती हो रही है। देखिए मैं आपकी बात से बिल्कुल एग्री कर रहा हूँ। देखिए अब ऊबर क्या लिखा है, टैक्सियों के ऊबर के ऊपर लिखा हुआ है कि आप हमारी ऐप को इस्तेमाल करें, हम 2 टूर जो है उसके ऊपर 80% आपको जो है वो रियायत, पहले 2 टूर को 80% आपको रियायत देंगे। मैं इधर ऐप का मेंबर बनता हूँ, मैं कहता हूँ जी मैंने एल्पसटोन से हेल्सिंगोर जाना है, अब 80% उस ड्राइवर का सत्यानाश हो गया उस बेचारे का, कि उसको 80% में क्या मिलेगा जो उसका माइनस हुआ। सेकंड टूर अगर फिर उसको हिस्सा मिल जाता है तो उसकी तो दिन खत्म हो गया। और मैं जानकर इस वक्त करूंगा, जिस वक्त वो क्या होगा, उस वक्त जिस वक्त मिलर चीज होगा जहां बहुत ज्यादा ट्रैफिक है, वो फंस है इसी तरीके से वो एयरपोर्ट, ये ज्यादती है हमारे कुलीगों के साथ, ये ज्यादती है हमारे ड्राइवरों के साथ, इस पर मैं बात कर रहा हूँ।
1: अच्छा मैं मोहतरम, बात ये जो मैं उधर फौरन बात रोकना चाहता था, आई एम सॉरी, मैं आमतौर पर ऐसे नहीं करता हर एक को बोलने का, मैं इतना बोला, लेकिन बात ये थी कि मैंने उनका टेलीफोन पेंट नहीं लिया था, क्योंकि जब मैंने उन्हें बताया ना कि मैं ये करूंगा, पुलिस बुलाऊंगा या टेलीफोन, फिर उन्होंने आपस में बात की, उन्होंने कहा जी हम जो है ये पैसे मुहैया करते हैं, या वो उन्होंने ना अपना दूसरे फोन से क्रेडिट कार्ड निकालना शुरू कर दिया। इतने में एक बंदा आ गया जो उनका था, जिस एड्रेस पर वो गए थे, तो वो उसने आकर तो मुझे पैसे जो है मेरे सारे पैसे पकड़ा दिए। सो कहने का मकसद है कि ये चीजें जो है हम देखें, एक बंदा जो है काम पर निकला हुआ है, अगर उसको गा किसी वजह से या कोई, और यहाँ क्रिमिनल लोग हैं, मिसयूजर हैं, टैक्सियों के अंदर बहुत सारी चीजें, आपको पता बहुत सारी चीजों की आप भी निशानदाही कर चुके हैं, हमारे साथ बहुत सारी ज्यादतियां भी हो जाती हैं। हमारा एक साथी है जो अभी तक, मैं नाम नहीं ले सकता, उसे 3.5 माह हो गए हैं, उसके साथ आपके वेस्टब्रो में राजा साहब की गली जो है उसमें उसके यानी कि ऐसे चोट लगी कि वो अभी तक जो है वो यानी कि उसकी टांग पर इतनी चोट है कि वो अभी तक प्लस्तर और सारी चीजें। सो हमारे ड्राइवर जो है उन्हें मौत के मुंह भी जाना पड़ा, ये सारी चीजें तो अपनी जगह है ना, लेकिन अल्हम्दुलिल्लाह हम डेनमार्क में रहते हैं, बहुत सारी चीजें जो है। अच्छा दूसरी जो बात आप कर रहे हैं ऊबर की, अभी आप क्योंकि पहले टैक्सी की बात थी, आप ऊबर की, मैं 100% आपसे एग्री हूँ,
3: उबा के अंदर बहुत सारी चीजें जो है मिस गाइड किया जाता है कस्टमर को, मिस यूज किया जाता है कस्टमर को, और उनके ड्राइवर जो है वो नॉन सर्विस देने वाले ड्राइवर है, उनके पास वो यानी कि सिस्टम निजाम है ही नहीं जिसके तहत मतलब यहाँ एक टैक्सी कल्चर है डेनमार्क का, कम से कम एक बड़ा बहुत अच्छा एक कल्चर चलता आ रहा है उनके। मैं आपको यहाँ तक बता दूंगा, आई डोंट केयर कि उनमें जाली लाइसेंस वाले लोग चला रहे हैं वो, यानी के पता नहीं किस सिस्टम के आते हैं, उन्हें जुबान नहीं आती, वो आकर यानी कि यहाँ चीजें जो है ना बहुत गलत कर रहे हैं। हम देखते रहते हैं, मैं यानी अक्सर हम बात करते हैं, हम देख रहे हैं आप इस ब्रांच से रहे हैं कि ये एक सर्विस तो नहीं है ना कि एक गाड़ी आती है सड़क पर खड़ी हो जाती है और एक औरत जो है बच्चा अपना उधर खड़ा करके तो अपने टैची केस जो है वो गाड़ी के अंदर रख रही है, तो ड्राइवर जो आराम से अपनी सीट पर बैठा है। ये डेनमार्क का टैक्सी कल्चर नहीं है, और ये ऐसे यानी कि सर्विस देने वाली कंपनी इंशाल्लाह अजीज उनकी पहचान और उनका तरीकाकार लोग जान गए तो वो उन्हें उन्हें हायर नहीं करेंगे
2: जी। शुक्रिया मियां साहब, शुक्रिया, यही मैं आपसे सुनना चाहता था। मैंने फिर गांव फिर मथाल को जो है वो नहीं हिंट बनाया, बल्कि अगर आप देखें फिर उसके अंदर एक तंजीम है और वो तंजीम अपने ड्राइवरों का अपने बोनमोनों का ख्याल रख रही है। मैं उनसे बात कर रहा हूँ जो ऊबर लॉ के साथ आए हैं, जिनके पास लाइसेंस भी नहीं है, जिनके पास कुछ भी नहीं है, वो बोनमैन है यहाँ पे, और यहाँ पे कंपनी बोनमैन बनी हुई है, 10-20 गाड़ी उन्होंने रखी हुई है। ऐसे लोग जिन्होंने कभी टैक्सी चलाई नहीं वो 15-15 टैक्सियों के बोनमैन बने हुए हैं।
3: शाह साहब हमारे यहाँ जो है, अब मैं अपनी कंपनी की मशहूरी के लिए नहीं यहाँ बैठा, मेरा तो आपने कुछ बातें, लेकिन आपको पता कि आज से 2 साल पहले आपने मुझे फोन किया था कि मेरे भाई फलां फलां बंदा जो है वो टैक्सा चलाना चाहता है आमोयू से, तो मैंने कहा था कि शाह साहब इसमें कोई रहत नहीं है, यानी कि वो ये है कि हम लैंग्वेज टेस्ट लेते हैं। हमारे यहाँ जिसने टैक्सा का लेना है कार्ड फ्रेंकफर्ट, उसे ये वाहद कंपनी है जो डेनिश टेस्ट लेती है और डेनिशों से भी लेती है, तुर्की से भी लेती है, यानी कि एक सिस्टम है, और उसके बाद हम उसे कोर्स करवाते हैं एक पूरे दिन का कि उसने कस्टमर को सर्विस किस तरह देनी है, उसने सर्विस किस तरह उसे हैंडल करना है। तो ये फिर जो जेन्युइन चीजें होती हैं,
0: ये मियां साहब आप बिल्कुल बजा फरमा रहे हैं। हमें एक नौजवान ने भी ज्वाइन कर लिया गालब इसी शोबे से मुंसलिक है, उनका नाम मियां मंशा है। मंशा आपको भी खुश आमदीद कहते हैं।
4: जी राय साहब बहुत शुक्रिया, और सब सुनने वालों को और दो जो मेरे अज़्ज़ज़ मेहमान हैं इनको भी नहायत अदब से अस्सलामु अलैकुम।
1: वालेकुम सलाम।
3: वालेकुम सलाम मियां साहब।
4: जी आप उबर की शाह साहब बात कर रहे थे, मैंने कहा थोड़ी सी तस्दीक कर दूं, जारी बात है मेरी उम्र से ज्यादा आप दोनों का ही माशाल्लाह तजर्बा टैक्सी ब्रांच में, तभी मुझे 1 साल भी नहीं हुआ। तो शाह साहब कह रहे थे कि जो फर्स्ट जो दो टूर होते हैं वो 80% होता है, वो 80% नहीं होता, वो 50% होता है, और उसके साथ ये भी आपको मैं क्लियर कर दूं कि उसमें ड्राइवर का कोई नुकसान नहीं होता, ये उबर अपना कस्टमर बनाने के लिए उनको अपनी तरफ से देती है और ड्राइवर को पूरे पैसे मिलते हैं। अगर वो टूर 700 का है तो उबर को ड्राइवर को 700 ही मिलेगा, अगर 350 वो सिर्फ कस्टमर को रह देंगे उबर वाले बर्दाश्त करेंगे। एक तो मैं ये इस बात की थोड़ी सी मैं वजाहत कर दूं, और दूसरी बात ये है कि मैं काफी देर से बातें सुन रहा हूँ और मेरे साथ अभी टैक्सी ब्रांच के काफी लोग भी वाबस्ता हैं, और आपकी जो मियां साहब की कंपनी है कोपनहेगन टैक्सा से भी लोग अभी उबर में आए हैं, तो मैं ये पूछना चाहता हूँ एक सवाल आपसे, आप बड़े भी हैं, आपका एक्सपीरियंस भी है, तो जब उबर यहाँ पर आ रही थी, जब उबर यहाँ पर अपने कदम जमा रही थी, तब ये टैक्सी ब्रांच के जो सरबराह बनते हैं इन्होंने गवर्नमेंट के साथ क्यों ऐसा मायदा नहीं किया, ऐसी बातें नहीं की कि ये अनएजुकेटेड ड्राइवर होंगे, यहाँ पर सिस्टम होगा। अब क्योंकि मैं खुद उबर चलाता हूँ, मुझे पता है कि 80% लोग जो उबर पे आ गए हैं, आखिर वो डेनिश जो उबर पे आए हैं वो क्यों आए हैं, उनको एक सहूलत मिली है, सेम चीजें मिली हैं, तो मुझे लगता है कि जो जितनी भी हमारी यहाँ पर अभी 600 गाड़ियों और भी आ रही है, मतलब कि जहाँ टैक्सी जो ब्रांच होते हैं इनके जो सरबराहान होते हैं जिनको बनाया जाता है उनकी कम्युनिकेशन नहीं है गवर्नमेंट के साथ या अपने सिस्टम के साथ कि वो बता सके हमें कितनी टैक्सी है और कितनी टैक्सी चाहिए, जिसका वो लगता है वो लगा लेता है। मुझे लगता है कि थोड़ा लंबा है मेरी बात को, लेकिन आप
3: मैं इसका जवाब दूंगा फिर शाह साहब भी अपने जोड़ा। देखें मियां साहब, पहली बात तो ये है कि आपने दुरुस्त कहा
1: कि जो इनका ऊबर का जो डिस्काउंट सिस्टम है उसका जो इन्होंने हर जगह जो जाते हैं सारी दुनिया में ये वर्ल्ड वाइज नंबर वन टैक्सी कंपनी बन चुकी है। ये कस्टमर बनाने के लिए और इनके पास बेशमार पैसा कंपनी जो है डिस्काउंट देती है। ये आपकी बात बिल्कुल दुरुस्त है। और आपने जो कहा कि 50% वो मैं कल ये गाड़ी पर देख रहा था और शाह साहब ने उसकी निशानदेही सही कराई है, वो लिखा है कि पहले दो टूर में 80%, वो बिल्कुल ठीक कह रहे हैं। मैंने कल मैं भी जानता हूँ, आप भी देख लेना आपकी गाड़ी के पीछे जो हिस्सा उसमें वो डिस्काउंट की क्या लिखा है, पहले दो टूरों पर 80%। ठीक है, सो ये तो ऐसे है, ये मैं बिल्कुल इसमें कंफर्म। दूसरी जो बात आपने की है, देखें जो बात मैं पहले कर भी चुका हूं, जब उबा पहले आई थी आज से 4-5 साल पहले, उस वक्त इसे यहां से अपनी कंपनी वाइंड अप करके बंद करके बाई लॉ डेनिश सिस्टम में उसे निकाल दिया था। फिर ये थ्रू एक कंपनी यहाँ, यानी कि फिर ये इन्होंने वो कंडीशन है जो मैंने पहले बताई है, टैक्सामीटर सेंसर और ड्राइवर ओइंस्कम्स, वो पूरी करने वाली जो कंपनी यहाँ रजिस्टर थी उनके थ्रू ड्राइवर जिसे आप जानते हैं उसके थ्रू ये यहाँ आए हैं। ठीक है, फिर इन्होंने आगे मार्केटिंग की, मैं खुद इनके साथ मजाकरात होते रहे, ये हमें भी खरीदना या जो भी हमारी चीजें थी वो करना चाहते थे, बहरहाल उसे साइड पर रहने देते। अब बरखुरदार होता ये है कि कानून बनता है, एक एक निजाम है मुल्क का, टैक्सेशन का है, लॉ एंड ऑर्डर का है। मैं आपको ये मिसाल देता हूँ, आप कुछ डेनमार्क में लेट आए हैं, मुझे पता मेरे आप छोटे हैं, मेरे बेटे हैं, छोटे भाई हैं। बात यह है कि यहाँ हमारी क्योस्कें बहुत सारी होती थी, शाह साहब जानते हैं, राजा कपूर साहब जानते हैं, उन पर जो शाम के 8 बजे के बाद या 7 बजे के बाद शराब बेचना मना होती थी, लेकिन उन सारी पर शाम को भी बैकडोर से शराब बिकती थी क्योंकि उसमें ज्यादा पैसे कमाए जाते थे। मैं ये मिसाल इसलिए देता हूं कि वायलेशन हर जगह होती है। मैं और आप भी बहुत अच्छी जानते हो क्योंकि मेरा आपका एक स्ट्रांग रिलेशन है बहुत सारी चीजों में, इसमें भी हम उठते बैठते हैं, कुलीग भी हैं। ये हकीकत है मंशा साहब कि ऊबर जो है वो डेनमार्क में भी वायलेशन कर और करवा रही है। मैं जिम्मेदारी से ये बात कर रहा हूँ, हो सकता है उनका कुछ सुनता हो, सुबह मेरे पर वो केस करें, मैं उसका दफा करूंगा, लेकिन ये हकीकत है। हम वो फिगर भी आस्ता आस्ता जान जान जान चुके हैं, ये पुलिस मेल्ड भी हो चुके हैं, इनका जो तरीका कार है। और आपने जो कहा हमारी कंपनी से, बिल्कुल ये दुरुस्त है, जब ये डेनमार्क आए पिछले साल, और ये मेरे वक्त की जरूर बात है, जब मैं चेयरमैन था टैक्सा का, उस वक्त हमारी एकदम से बहुत सारी गाड़ियां गईं, फिर मुझसे इस चीज पर बड़ा प्रेशर आया कि हम इनके साथ सामोबार क्यों नहीं कर रहे, या इनको हम इस कंपनी को क्यों बेच नहीं क्यों नहीं रहे। तो ये सारी चीजें क्योंकि मैंने भुगती हैं, मैं जानता हूं कि हमने ना तो कंपनी को बेचना था कम से कम उस कंडीशन में जो उनकी थी, और ना ही हमें इस चीज का बहुत ज्यादा कोई दुख है कि हमने इनके साथ सामोबार नहीं की, क्योंकि इनका टैक्सी सर्विस ड्रीवर करने का जो तरीका कारण डेनमार्क में वो डेनिश कल्चर के मुताबिक नहीं है, लेकिन क्योंकि ये एक डिस्काउंट कंपनी है, ये इसी तरह ही है कि कभी नेटो नहीं होती थी, हम एरमो और क्विकली और उन चीजों को सिर्फ जानते थे, उनके और इनकी प्राइसेज में फर्क थे, आस्ता आस्ता वो मार्केट में आ गई। खैर लंबी बात नहीं करना चाहता, ये चीजें जो इस तरह ही हैं डेनमार्क में जो ऊपर आई है
0: सब, ये जो इन्फॉर्मेशन की बात दे रहे हैं आप, माशाल्लाह टैक्स के निजाम को बहुत अच्छा समझते हैं, तो क्या सरमायादार मजदूर का साथी हो सकता है?
1: देखें ये चीज तो खैर जो जो अक्लमंद सरमायादार है ना वो मजदूर का साथी होता है, और कामयाब भी वही होता है जो सरमायादार, क्योंकि मजदूर ने ही उसका सिस्टम चलाना होता है। अब आपने टैक्स की बात की है, टैक्स का निजाम जो है डेनमार्क का वो अपनी जगह एक बहुत वेल ऑर्गेनाइज सिस्टम है जिसे हम सबको फॉलो करना, लेकिन कौन सा निजाम है, किस मुल्क का निजाम है जिसमें यानी कि वायलेशन नहीं होती, जिसमें दो नंबरी नहीं होती? तो ये जो अब बात है यानी कि जो जिस ब्रांच की हम कर रहे हैं, हम इसमें भी सुन रहे हैं, हमें इसमें भी पता है कि चीजें पुलिस एनमेल्ट हुई है, यानी कि कुछ गाड़ियां जो इस तरह चल रही है जिसके अंदर टैक्सामीटर नहीं है लेकिन वो चल रही है, यानी कि वो टैक्सी चल रही है, उनका लेन देन किस तरह हो रहा है, वो शाह साहब ने पहले बात की थी, मैं सुन रहा था,
3: کہ اس میں یعنی کہ کون ذمہ دار ہے کیا ہو رہا ہے؟
4: وہ یہ تو جنرل بات آ گئی نا, آپ نے بتا دیا کہ ہر ڈپارٹمنٹ میں, ہر محکمے میں, ہر کمپنی میں کچھ نہ کچھ چیزیں ایسی جو آتی ہیں وہ شو بھی ہوتی ہیں, ایسے اوپر میں بھی شو ہو رہی ہوں گی, اس میں کوئی شک نہیں ہے, جیسے آپ کی بھی بڑی بہت بڑی کمپنیز میں بھی شو ہو رہی ہوگی. لیکن میرے کہنے کا مقصد ہے کہ ابھی اوپر یہاں پر پورے پنجے جما چکی ہے, بولٹ اپنے پنجے جما چکی ہے. آپ ان کو ذکر کریں, زیک کریں, انہوں نے 80% جو کسٹمر تھے وہ اپنے اوپر ڈال لیے ہیں.
3: اب یہاں پر میری بات سننے,
4: میری پوری بات سننے,
3: آپ بات کر رہے ہو 80% کے فکر جو ہے کہ انہوں نے کسٹمر یہاں لے لیا.
4: آپ نے میری پوری بات سنی نہیں, پھر آپ کو کیا سمجھ لگی اپنا میاں صاحب؟
3: میں پوری بات سن لے کر رہا ہوں, اس کا تو جواب
4: میں نہیں, سن تو لے, میں غلط بات کر رہا ہوں, پہلے سن تو لے میری بات کو, خدا کے لیے سن لیا کرے بات کو. میں یہ کہہ رہا ہوں کہ جتنی بھی یہاں پر اوبر چلتی رہی ہے وہ ناکام رہی ہے. اب اوبر نے اپنے 80% کسٹمر قائم کر لیے ہیں اور دوسری برانچوں سے وہ کسٹمر آئے ہیں, اس میں بولٹ بھی ہے, اس میں ڈینٹیکسا بھی ہے, اس میں ساری برانچ ہیں اور اوبر کے اپنے گاہک بھی ہیں. آئے کیوں ہیں؟ کیونکہ اس میں میں سب سنے پہلے, بات غلط ہو سکتی ہے, آپ بعد میں بتا دیا غلط ہوگی, بتا دینا. میں دیکھتا ہوں جی, میرے ساتھ ایک بندہ کام کرتا ہے کوپن ہیگن ٹیکسا کا, میں ڈرائیور میں کام کرتا ہوں اپنے اس کے ساتھ, اوبر کے ساتھ. اب یہ بات صحیح ہے, اس میں کوئی شک نہیں ہے کہ اوبر چھوٹے ٹور دیتی ہے, پیسے کم دیتی ہے, لیکن ان کا کام, میرا ایکسپیرینس زیادہ نہیں ہے آپ سے, آپ کا تو ماشاء اللہ, کہ چلتا رہتا ہے. میں وہ دیکھتا ہوں کہ وہ جو کسٹمر ابھی جینش, بڈھے, بچے, جوان, ینگ, وہ کدھر سے آئے ہیں؟ پہلے وہ کس کمپنی کے کسٹمر تھے؟ پہلے یہاں پر اوبر نہیں تھی. وہ اسی طرح جیسے آپ نے بتایا نا کہ ارما سے ریما بن گئی, نیٹو بن گئی, لوگ آ گئے یہاں پر. راجا کپور صاحب کے بعد بہت قابل اچھی بات ہے کہ یہاں پر جو ہوتا ہے نا, جو پیسے انویسٹ کرتا ہے وہ گاہکوں کو لینا بھی جانتا ہے. یہ سب سے بڑی ناکامی میں سمجھتا ہوں یہ ہے اب اوبر کے اوپر بات کرنے سے, کہ جو ابھی بھی ہمارے جتنے بھی کمپنی, جتنی 4-5 کمپنی ہیں, ان کے جو سپر جو ہیں وہ سپروائزر ہیں, یا کہہ رہے ہیں کہ وہی فورمین ہیں, وہ ان کو بیٹھ کے بات کرنی چاہیے کہ ہمارے ڈنمارک میں کتنی ٹیکسی ہمیں اور چاہیے. ابھی 600 ٹیکسی اور آ رہی ہے, اس کے بعد بھی ہم یہ بحث کر رہے ہوں گے چھوٹے سے شہر کے اندر, چھوٹے سے ملک میں اتنی ٹیکسی نہیں آنی چاہیے, یہ ہمارا پوائنٹ ہونا چاہیے. اب کون کتنا کماتا ہے, کون کتنا کماتا نہیں ہے, اور کون کہاں جا رہا ہے, یہ تو ہو چکا. اب ہمیں یہ کرنا چاہیے کہ اس شہر میں ٹیکسی کتنی چاہیے. اور دوسری بات, کوالیفائڈ اور ان کوالیفائڈ کی فویا کارڈ ملتا ہے اس کو, ہے جو بندہ ڈینش کا کورس کور کلیئر کرتا ہے. ہاں, کوپن ہیگن ٹیکسا کا ایک تھوڑا سا اوور ہے کہ وہ اچھا کرتے ہیں کہ وہ خود بھی ٹیسٹ لیتے ہیں, یہ اچھی بات ہے, اس میں کوئی شک نہیں ہے. باقی کمپنیوں کا بھی وہی ریکوائرمنٹ رکھتے ہیں کہ آپ کے پاس اگر ڈرائیو آپ نے لینا فویا کارڈ, تو آپ کو PDA 2 ڈینش کا یا PDA 3 یا PDA 2 آپ کو ہر حال میں کرنا پڑے گا. یہ بالکل صحیح بات ہے. اگر میں غلط بات کہی تو آپ میرے صاحب بتائیے گا.
0: کیا یہ کرنے میں بھی کوئی فراڈ ہوتا ہے؟
3: یہ دو تین باتیں جو نا دیکھیں برخوردار, آپ ایز اے ڈرائیور چلا رہے ہیں, آپ کو بانڈ مین کو پتا ہے کہ اس کے کاٹ مار کے, یعنی کہ جو لیس کر کے جو ریبیٹ دیے جاتے ہیں اس کے پلے کیا پڑتا ہے. میں چیزوں کو جانتا ہوں انسائڈ. اور بات اس طرح ہے کہ یہ جتنی بھی دو تین باتیں آپ نے, پہلی بات تو میں آپ کو بتا دوں کہ یہ جو کوپن ہیگن ٹیکسا یا کسی دوسری کمپنی کی نا, اتنی انکم نہیں کم ہوئی. ہم ایوری ڈے, ایوری منتھ ہمیں اسٹیٹسٹک دی جاتی ہے, اور جو اوبر کے ہاں سسٹم ہی نہیں ہے, وہاں وان مین کی کوئی ویلیوز نہیں ہے, وہاں وان مین کوئی اپنی مرضی یا اپنی بات کر ہی نہیں سکتا. کوپن ہیگن ٹیکسا واحد کمپنی ہے جو وان مینوں کی کمپنی ہے, یہ کسی مالک کی کمپنی نہیں ہے. اس میں ہم لوگ ڈیسائیڈ کرتے ہیں جیسے کون وہ ان کے کیا کہتے ہیں پینل میں آتا ہے, پسٹیولز میں آتا ہے کون. ہمارے ہاں جو فور مین ہے وہ سب سے ہائیسٹ پوسٹ ہے.
4: انکل جی ساری باتیں ٹھیک ہے, یہ پوائنٹ میرا یہ, کیا ہمیں اب تو یہ بات نہیں کرنی چاہیے؟
3: اب مجھے بات
4: نہیں, آپ جو پرانی بات میں کہہ رہا ہوں, یہاں آگے بات نہیں کرنی چاہیے کہ 600 اور آ رہی ہے تو اس کے لیے آپ کیا
3: سوچتے ہیں؟ میری بات سنو, آپ کو مجھے نہیں یہ کہنا کہ مجھے بات کرنی یا نہیں کرنی, یہ میری مرضی ہے پلیز. ٹھیک ہے, اب میں اس طرف
4: آ رہا ہوں. کہاں چلی گئی, میں نے تو بولا ہی نہیں ہے میاں صاحب آپ کو.
3: آپ تو ایک بات کر کے نا منشا, یہ پھر
4: میں تو بولا ہی نہیں, میں تو صرف وہ والا
3: بات تو سن لینا.
4: سنائے
3: وہ جو پہلی بات جو ہے نا اوبر کی, جو میں بالکل کلیئر کرنا چاہتا ہوں, آپ نے آپ کے ہاں یہ انفارمیشن پوری نہیں ہے یا غلط ہے کہ ہمیں پتا ہے اور پھلسی این میلس ہو چکی ہے, سارے ڈرائیور جو اوبر چلاتے ہیں یا دوسری کمپنیوں میں بھی کچھ ہیں, وہ سسٹم ڈینمارک سے نہیں ڈیور بنے, یہ میں آپ کو بتا دوں. اس کی بے شمار مثالیں آ چکی ہیں, میں جانتا ہوں آپ نہیں جانتے. اور وہ ایک قانون قاعدے کی بات جو ہے, یہاں کا جو سسٹم ہے وہ بڑی اچھی طرح ان چیزوں کو جانتا ہے, اور وہ اپنے وقت اور ٹائم اور طریقہ کار کے ساتھ ان کی, اور میں کسی بھی کرمنل سسٹم میں, چاہے وہ ٹیکس میں ہو چاہے وہ ٹیکسا میں ہو, میں نہیں اس کی کبھی حمایت کروں گا کہ یہ میرے یہ فارنر آ رہے ہیں کسی ملک سے آ رہے ہیں اور یہ ہے وہ ہے, آئی ڈونٹ, یہ میں نہیں ہوں. یہاں ایک سسٹم ہے اسے فالو کرنا ہے, دیٹس اٹ. اس میں جو ٹیکسی, یہ کہاں کی, یہ شاہ صاحب سن رہے ہیں, یہ کہاں کی بات ہے؟ یہ میرے پاس تو یہ ڈیڑھ مثالیں پڑی ہیں کہ ایک ڈینش
0: میاں صاحب, شاہ صاحب نے ایک منشا نے بھی پوائنٹ ریز کیا تھا کہ شاہ صاحب فرما رہے تھے لوگوں نے گھروں میں بیٹھ کے کمپنیاں بنائی ہوئی ہیں.
3: نہیں, وہ بات شاہ صاحب کی جو ہے نا, میں پہلے بھی کر چکا ہوں, وہ شاہ صاحب کی بات درست نہیں ہے. گھروں میں بیٹھ کر کمپنیاں نہیں بنتی, لیکن کمپنیاں جو بنتی ہے اس کی اگر کنڈیشن پوری کرتے ہیں, وہ شاہ صاحب کو علم ہے کہ یہاں ایک پیون ٹیکسی بنی ہوئی ہے اس وقت, اس میں صرف 6 گاڑیاں ہیں. وہ جب ایک کال سینٹر اور ٹیکسی ڈینش ٹیکسی لا کو فالو کرتے ہیں تو پھر وہ کمپنی بنا سکتے ہیں, لیکن ایسے نہیں ہو سکتا. اور میرے خیال منشے نے نہیں ایسے بات کی, ایسے نہیں ہو سکتا کہ منیر اپنی گاڑی پر باہر جا کر سکل لا لے میاں ٹیکسی اور شروع کر لے, ایسے نہیں ہو سکتا. یہ قانون ڈینمارک میں نہیں ہے. اور 600 گاڑی کا میں بات کر دوں, کیونکہ منشا نے بات کی ہے برخوردار نے, وہ اس طرح ہے کہ دیکھیں ڈسکاؤنٹ کمپنی تو ادھر آ گئی ہیں یہ 2 سال پہلے, یہ ہم جانتے ہیں بولٹ اور یہ اوبا. ابھی ایک تیسری کمپنی جو ہے یہ میرے ساتھ والی
0: منشا, یہ 600 گاڑی کوپن اگر میں آ گئی یا پورے ملک میں؟
3: میں بتاتا ہوں,
4: میاں صاحب کو بات کر لینے دیں جی, بعد میں بات کرتے
3: ہیں. وہ بات اس طرح ہے, منشا نے صحیح کہا ہے, یہ میرے ساتھ والی گلی جو ہے نا میری ورک شاپ کے, اس میں اس وقت ان کی 400 گاڑی مکمل تیار کھڑی ہے بلو کلر میں. وہ ایک ویتنام کی کمپنی ہے راجہ صاحب, جو یورپ میں آنا چاہتے ہیں. وہ ایک ملینئر آدمی ہے, بہت امیر آدمی ہے, وہ سسٹم میں آنا چاہتا ہے. وہ اس وقت میں منشا کو شاید پتا یا نہیں, لیکن
0: اس کا ڈنمارک کو کیا فائدہ ہوگا؟
3: میں ڈنمارک کو نقصان ہوگا,
4: نقصان,
3: اور ہو سکتا کچھ لوگ یوزر جو ہوں گے انہیں فائدہ ہو فرسٹ ہینڈ وہ دے, اگر اسے اجازت ملی تو. ہالینڈ میں اس نے کوشش کی ہے, اس کا طریقہ کار رائے صاحب یہ ہے کہ وہ ایک ڈرائیور رکھیں گے جسے کہتے ہیں فیسٹ انکم پر, مطلب ایک پکی تنخواہ پر. اور اس نے آگے جو میں نے اس کے ریٹس دیکھے ہیں, میں گیا ہوں کیونکہ میرے ساتھ والی بلڈنگ ادھر ان کا وہ بندہ نہیں تھا, جو جس نے یہاں سے ویگو شروع کروائی تھی 3 سال پہلے, ویگو کمپنی کھلی تھی یہاں, اس کا جو بندہ ہے جو ڈائریکٹر تھا وہی اس کمپنی کا انہوں نے ڈائریکٹر ہائر کیا, اور ابھی تک ان کی جو کیا کہتے ہیں پلان تو ان کا ہے لیکن پیپر ورک ابھی تک تیار نہیں ہے. میں یہ جمعرات کی بات,
4: یہ بات میاں صاحب کی بالکل ٹھیک ہے. میرا پوائنٹ یہ ہے کہ 600 گاڑی جو آ رہی ہے نا میاں صاحب, جیسے اوبر آ گئی اس وقت بھی کوئی نقطہ نہیں اٹھایا گیا, اوبر بھی سستی مارکیٹ ہے ساری بات ہے, لیکن وہ
2: اچھا مجھے بھی یار کوئی بولنے کی اجازت دو.
3: منشا میں آخری بات کرتا ہوں پھر شاہ صاحب. منشا ہم نے اوبر کے خلاف مظاہرے بھی کیے, ہم پالیٹیشن کو بھی ملے, ہم نے سوشل ڈیموکریٹ کے اس وقت جب اوبر فرسٹ ٹائم آئی تھی جو لولی نہیں تھی ان لوگوں کو ملے, شاہ صاحب واقف ہے, ہم نے ان کی منتیں بھی کی, ہم نے انہیں, لیکن انہوں نے کہا جی ہماری بیوروکریسی جو ہے اس میں جن لوگوں نے یہ رائے دی ہے جو نظام لانا چاہتے ہیں وہ انہوں نے ہمیں صحیح انفارمیشن نہیں دی, لیکن ہم نے مزید انہیں پرووائڈ ساری چیزیں کی. لیکن جو میں آخری بات کرتا ہوں, وائنڈ اپ کرتا ہوں, کہ جو لیبر ونسا پارٹی کا آپ کو پتا, یہ جو ہوتے ہیں اس سائڈ کے جو لوگ ہوتے ہیں اس کے ڈیپتھ یہ کہنا تھا کہ یا لیگل مجھے لوگوں کی سہولت کے لیے زیادہ زیادہ, اگر مجھے نام لے کے اس نے کہا کہ اگر 10,000 بھی ٹیکسی آتی ہے نا تو مجھے کوئی پرواہ نہیں ہے, مجھے پبلک کے لیے وہ جو سہولت ہے نا وہ چاہیے. یہ اس کے یہ پچھلے سال کی بات ہے.
0: میاں صاحب پار کہاں کریں گے؟
4: میاں صاحب اگلی جو میں بتاتا ہوں, جو اگلی آپ نے بتایا 600 گاڑی والی بات کی نا, وہی بات ہے ریا صاحب, میں یہ وہی بات کہنا چاہتا ہوں کہ جو جو ایک مارکیٹ میں زیادہ گاڑیاں آئیں گی تو پرائسیں کم ہوں گی, سستی ہوں گی, تو जो बड़े बड़े ब्रांड है टैक्सियों के उनको भी धचका लगेगा, इसमें कोई शक नहीं है। अभी ये 600 गाड़ी चलेगी कैसे, सबसे बड़ा क्वेश्चन है, ये चलेगी कैसे ना, तो ये किसी के साथ लहाक हो रही है, ऐसे उबर लहाक हुई थी, उन्होंने अटैच कर लिया ड्राइवर से और डेंटेक्सा खरीद लिया, ना तो वो किसी के साथ अटैचमेंट करेगी, वो कर के रही है, उनका प्लान टोटली डिफरेंट है। उन्होंने हालैंड में कोशिश की है, वहां नाकाम रहे, यहाँ पेपर वर्क हो रहा है, अगर उनका पेपर वर्क यहाँ पर सक्सेसफुल होता है तो आने वाले दिनों में जैसे हम मोबाइल का अपर मांग लेते हैं, तो इस तरह का एक अपर मांग की तरह टैक्सी दे रहे हैं, उसमें ड्राइवर फुल टाइम होगा उनके पास, फेस्ट सोलोन पे होगा, पक्की तनख्वाह के ऊपर उनकी शिफ्ट होगी, उस शिफ्ट के अंदर उसको जितने भी टूर मिलेंगे उनको उठाने पड़ेंगे, और वो ड्राइवर टूर उठाएगा और वो सवारियों को जहां जहां जिन जिन्होंने वो अपर मांग लिया होगा वो उनको वहां अपनी मंजिल मकसूद तक पहुंचाएगा। ये सारी अभी तक इनकी तफसीलात निकल रही हैं, ये चलो ये तो एक लहदा पन्ना है, लहदा सफा है। मैं ये बात करना, 600 गाड़ी और आ जाती है, फॉर एग्जाम्पल आ गई, अभी आ गई, आ जाएगी, वो पेपर वर्क बहुत अमीर कंपनी है, बंदा है, वो मजदूर करवा लेंगे। उसके बाद जो आपके डेनमार्क के अंदर टैक्सी ब्रांच की हालत है वो कैसी होगी, मेरा बस ये क्वेश्चन है शाह साहब से भी।
2: जी बिल्कुल, आपने ये कहा कि टैक्सी ब्रांच खत्म है, मियां साहब कर रहे हैं अपने फियर गन फेमस साहब की, मैं इससे बिल्कुल अग्री करता हूँ कि उन्होंने अपने पुराने जो टैक्सा लॉग यूनिट थी उसी के तहत अपने बोनमैनों को रखा और अपनी कंपनी को चलाया, लेकिन जो दूसरी कंपनीज हैं ये इनका सत्यानाश हो चुका हुआ है, ये बहुत ही ज्यादा इस वक्त ऐसे काम कर रही है। मियां साहब ने अभी ये कहा कि जी ये नहीं, मैं गारंटी दे के कहता हूँ, मेरे पास फोटो हैं, मैंने खुद बात की है, रिंग स्टेट के अंदर एक अकेला डैनिश अकेले के नाम गाड़ी चला रहा है, उसके टैक्सी वो रॉसफील्ड कम्यून के साथ भी काम करता है, ना रिंग स्टेट कम्यून के साथ भी काम करता है, और स्टेशन के ऊपर रिंग स्टेट स्टेशन के ऊपर खड़ा हुआ, वहां से सवारियां भी उठाता है ये, और इसके अलावा यूलैंड में बहुत सारी है। इससे पहले मैंने राजा गफूर साहब ने और मैंने 2017 से लेके अभी तक इसके ऊपर बहुत बात की है कि यूलैंड के अंदर जब यही कानून की बात करते हैं ना, तो ये कोपरम टैक्सा को ना देखे, कोपरम टैक्सा एक एस्टेब्लिश अपनी पुराने लॉज पे चल रही है, वो अपने फॉर्मेनों को प्रोटेक्ट कर रही है, जो दूसरी कंपनी है उनका फ्यूचर जो है वो तबाह बर्बाद हो गया इस उबर लॉ की वजह से। यूलैंड में चली है कि नहीं, 2 साल लोगों ने प्राइवेट गाड़ियों को चलाया कि नहीं, के क्या मैं गलत बात कर रहा हूँ, इस पे बात करें। अब जो बात है ये जो 400 गाड़ी आई है, ये गाड़ियां यहाँ चलेंगी, इनको कानून मिल गया हुआ है, सिर्फ बात सिर्फ इतनी है कि इनको इन्होंने जब इंसर्ट किए ड्राइवर, तो मियां साहब जो परमानेंट आप जैसे लोग जो अभी बोनमैन आए या चला रहे हैं उनको ड्राइवर कैसे मिलेंगे, अगर कोई खुदा ना खासा पाकिस्तान चला जाता है, टर्की चला जाता है, कहीं चला जाता है, तो उनकी गाड़ियां जो खड़ी हो जाएंगी महीना 2 महीने या 3 महीने के लिए, उसका अजाला कौन करेगा। ये प्रॉब्लम सामने रख के मैं बात करता हूँ कि उबर लॉ जो है इसको खत्म होना चाहिए, पुराना एंस वाली कानून वापस आना चाहिए, ताकि जैसे आपकी फियर गैंग फेमसल आपके लोग चला रहे थे, इस तरीके से पूरा माहौल जो होना चाहिए। आपको ये पता है कि फ्यूम से मैंने 2025 के स्टार्ट में ये साबित किया था, उडनसे की 2 टैक्सीज जिनको मैं जाती तौर पे जानता हूँ वो वहां पे नॉर्मल डेज काम करते हैं, कम्यून के साथ काम करते हैं, वीकेंड में उनके पेरेंट्स जो है ठिंगवे में रहते हैं, और वो यहाँ पे आके दोनों भाई यहाँ पे वीकेंड पे गाड़ियां चलाते हैं और फिर वापस उन्हीं गाड़ियों पे चले जाते हैं। तो इस तरह बेशुमार गाड़ियां ऐसी हैं।
0: अब लंबी होगी, हमारा टाइम बिल्कुल खत्म होने के करीब है। शाह साहब हमारे, मैं एक मिनट में सवाल जरा रेज करूं, इसका हाल मेरे पास जो है ना, मैं मियां मंशा साहब को भी कहता हूँ, मियां मुनीर साहब से भी कहता हूँ, शाह साहब से भी कहता हूँ, फिर मैंने अगला एक छोटा सा सवाल करना है, 5 मिनट के अंदर उसको ख़त्म भी करना है। देखिए आप सबके पास एक बड़ा माकूल हल है, चूंकि जब आप डैनिश सियासत नहीं करेंगे तो आपके मामलात जो है आप इस तरह करें कि इमरान साहब को जेल से यहाँ बुला लें वो हल कर देंगे, चौधरी शुजात साहब को यहाँ बुला लें वो हल कर देंगे, मियां साहब को बुला लें वो हल कर देंगे, डॉक्टर ताहिरुल कादरी साहब को बुला लें वो हल कर देंगे, जरदारी साहब को बुला लें वो हल कर देंगे, मौलाना फजल रहमान साहब को बुला लें वो हल कर देंगे, जो 54 सियासी पार्टियां उनको बुला लें वो हल कर देंगे, तो मियां साहब फिर इस तरह के नतीजे इसी तरह निकलेंगे।
3: ठीक है, जो बात अब हम कर रहे हैं ना, बाकी जो शाह साहब ने बातें की, अब फिर आपका टाइम मैं लंबी नहीं करना चाहता, लेकिन जो बात ये आपने की है ना, आपने बिल्कुल उस चीज की उस کال کی طرف آپ ہمیں لے کر جانا چاہتے ہیں کہ ہم لوکل سیاست میں حصہ لیں, ہم لوکل سسٹم کو اپنا سسٹم سمجھ کر اس کے جو معاملات ہیں ان میں حصہ لیں. ہم تو کسی میٹنگ میں نہیں آتے, ہم کسی چیز کے ممبر نہیں بنتے. ہم نے ابھی دیکھ لیا ڈینش پارلیمنٹ کے الیکشن ہوئے کہ یعنی کہ پاکستانی وہ لوگ نکلے ہیں جنہوں نے سب سے زیادہ اپنا نقصان کیا ہے, اس لیے کہ ہم نے ووٹ نہیں دیے, اور اگر دیے تو ڈیوائڈ ہو کر دیے. سو میں آپ سے 100% ایگری کرتا ہوں. میں نے تو ساری عمر اور کچھ کیا ہی نہیں ہے, میں نے تو آپ کے ساتھ مل کر, یہ شاہ صاحب ہمارے بڑے, ہم نے تو ساری زندگی آواز ہی یہی اٹھائی ہے, خود سارا کچھ سمجھتے جانتے ہوئے الیکشن نہیں لڑے کہ ان بچوں کو ان بچیوں کو موقع دیں جو ہم سے بھی بہتر کر سکتے ہیں, لیکن انہوں نے کچھ نہیں کیا, انہوں نے بہت بڑا گیپ ڈال دیا. بہرحال اس پر پھر بات کریں گے. اور دوسری بات جو میں اگر جلدی سے شاہ صاحب, بات یہ ہے کہ میں پہلے آپ کی بات نہ اس طرح سنی نہ اس طرح سمجھا. بات اس طرح ہے کہ ایک گاؤں کے اندر یعنی کہ گینگسٹر, دوسرے گینگسٹر تو بڑا شہر ہے, مختلف جگہ پر کمیون کے ساتھ اوچل ہوتی ہے, ایک یا دو یا تین گاڑیوں والا کو وان مین بنتا ہے, ایک کار والا بھی بن سکتا ہے, وہ ان کو رجسٹر کرواتا ہے, اپنا سسٹم جو ہے سی وی آر نمبر لیتا ہے اور ٹیلی فون کال 24 گھنٹے کے لیے, کیونکہ اس نے کسی دوسرے کو سروس نہیں دینی ہوتی. آپ یہ ذہن میں رکھیں کہ جب آپ نے دوسرے کو الارم اور سروس دینی ہوتی ہے, اس کے لیے ڈو ہے کہ آپ کا ایک سنسال ہو یا سسٹم ہو. اس لیے وہ آپ, یہ بات آپ کی بالکل درست ہے کہ ایسے لوگ یہاں کنٹری سائڈ پر کمیونوں کے اندر ہسپتالوں کے ساتھ وہ ایک کمپرمائز کر رہے ہیں, اور وہاں جو سسٹم جو ہے انہیں چلانا پڑتا ہے وہ چلا رہے ہیں, اور اس کی اجازت ہے سسٹم کے اندر, ڈینش ٹیکسی لاء کے اندر بھی. یہ میں یہ اس بات کو میں جانتا ہوں.
0: چلتے چلتے آپ سے یہ آخری سوال ہے, آپ بھی چھوٹا سا جواب دینا ہے. میاں صاحب میری بات سنیں, میرا ٹائم جا رہا ہے بالکل, مہمان انتظار کرے. میاں صاحب آپ بتا دیں کہ ہم لوگ یہاں رہتے ہیں, یورپ میں رہتے ہیں, اسکینڈینیویا میں رہتے ہیں, یہاں کے پاسپورٹ لیے ہوئے ہیں, دوہری شہریت والے بھی ہیں, تو میاں صاحب اس ملک میں رہنے والے کیا اپنے ملک میں نعرے مار سکتے ہیں اپنے ملک کے خلاف؟ آپ دیکھیں نا یورپ میں جو نعرے لگ رہے ہیں, پاکستان کے جو نعرے لگ رہے ہیں سارے, ہمارا کسی سے کوئی جمہوری حکم کسی کا چھیننا نہیں چاہتے, نہ اس کی مخالفت کرتے, تو آج کل میاں صاحب جو کچھ یورپ میں ہو رہا ہے آپ کیا کہیں گے؟
3: دیکھیں جی, میں آپ سے ریکویسٹ بھی یہی کرنی تھی, یہ میرا چھوٹا بھائی میرا برخوردار میاں منشا جانتا ہے کہ آج کل جو افرا تفری ایک پلان پری پلان ہمارے اس حصے جسے ہم شاہ رکھ پاکستان کہتے ہیں اس کے اندر پھیلائی جا رہی ہے, اور وہ کچھ لوگ یہاں, یہ منشا گواہ ہے اس چیز کے کہ یہاں بھی افرا تفری پھیلانا چاہتے ہیں, اور میں اس پر آپ سے بات کرنا چاہتا ہوں. آپ یہ وائنڈ اپ کریں, میری ریکویسٹ ہے کہ اگر پروگرام نہیں کرنا تو مجھے 5-7 منٹ ضرور میری ریکویسٹ ہے دیں, جو کشمیر میں اس وقت ہو رہا ہم اس پر میں بات کرنا چاہتا ہوں.
0: میاں صاحب آپ اجازت لے لیں شاہ صاحب سے, منشا سے.
2: جی جی بالکل بات کریں, ہماری اجازت ہے,
4: میں بس ایک منٹ بات کروں اس کے بعد میں جانا ہے, میں نے محفل نعت میں جانا ہے, ادھر جا رہا ہوں. تو میں میاں صاحب کی بات کو آگے
3: منشا وہ آج ہے پروگرام وہ
4: جی آج ہے آج آج ہے جی.
0: میاں صاحب آپ نے 50 منٹ سے پہلے 14:50 پہ پہلے ختم کرنا, ایک منٹ میں نے مہمان لینے ہیں, میں نے وعدہ کیا بہت لیٹ کر چکا ہوں ان کو. میں
4: بس میں ایک منٹ کے لینے کے بعد میں میاں صاحب کو جا جاتا ہوں. میاں صاحب جو آپ کی بات آپ کرنے لگے ہیں نا, کشمیر کی اس میں کوئی دو رائے نہیں ہے, یہ ٹوٹل پری پلان پلان ہے, اور اس میں سچی پوچھیں تو جن کے لیے ہم کھڑے ہیں یورپ میں, ہم کھڑے ہیں پاکستان میں, ہر دنیا کے ہر خطے میں کھڑے ہیں, وہ ان میں سے کچھ لوگ, میں نے یہ سب کہتا سب نے, کچھ لوگوں کا جو پروپیگنڈا کے اندر آئے ہوئے ہیں, انہوں نے اپنا نقصان تو پاکستان نقصان کرنے کے بجائے اپنا نقصان بھی کر رہے ہیں, باقیوں کا حق بھی مار رہے ہیں, کیونکہ ان کا نشانہ یہ بن رہا ہے کشمیری, لیکن سارے کشمیری ایسے نہیں ہیں, وہ بہت محب وطن بھی ہیں, اور کچھ جہاں پر پروپیگنڈا ہو رہا ہے انڈیا کی طرف سے, اور وہ جو ہمارے خلاف ابھی پاکستان کے خلاف ہو رہا ہے, یہ ایک بہت بڑا سوالیہ نشان ہے, ان کو ہوش کے ناخن لینے چاہیے کہ جہاں ہم پاکستانی کھڑے ہیں ان کے ساتھ دنیا کو اور کوئی طاقت نہیں کھڑی ہوئی. بس میرا یہی چھوٹا سا پیغام تھا, باقی میاں صاحب آپ تفصیل سے بتائیے گا.
3: جی اگر اجازت ہے تو راستہ بات
0: جی میاں صاحب جلدی جلدی.
3: جی میری آپ کی پرسوں بات دیکھیں, جلدی جلدی اگر 5-10 منٹ تو آپ مجھے پلیز, میری ریکویسٹ ہے, پہلی دفعہ ریکویسٹ کر رہا ہوں, میرا اپنا ریڈی. بات یہ ہے کہ شہر آگے پاکستان کیا کہتے ہیں, میں اب وہ کر گیا ہوں, پاکستان کی شہر آگے کشمیر, اور کشمیر بنے گا پاکستان, اور کشمیر کے ہمارے بہن بھائی جو ہیں جو مقبوضہ کشمیر میں 1948 کے جو یو این او میں جو قرارداد تھی اس کے مطابق انہیں فیصلے کا حق دیا جائے, یہ ہے ہم پاکستانیوں کی سوچ. اب شاہ صاحب بھی تھے, آپ بھی تھے, اور بھی میرے خیال میں مجھے نہیں یاد منشا تھے. پچھلے دفعہ ہم یہاں آپ کو پتا طریقے کشمیر کے پلیٹ فارم سے ہم ان بہن بھائیوں کی آواز اٹھاتے رہتے ہیں جو ظلم اور زیادتی ہندوستان ہمارے بہن بھائیوں کے ساتھ مقبوضہ کشمیر میں کر رہا ہے. ہمارے جو کشمیری بہن بھائی ہیں آزاد کشمیر میں, وہ الحمدللہ انہیں اپنے بہن بھائی سمجھتے ہیں. ان کی بھی چیز, ہر چیز جو ہے اسے دیکھنا کرنا, نظام چلانا جو ہے وہ ہم اس طرح فل ان کے سپورٹر ہیں. اب انفارچونیٹ ایسے ہوا ہے, اور دیکھ لیں یہ وقت کون سا چوز کیا گیا ہے کہ جب پاکستان ایک ایسی پوزیشن میں ہے, دنیا حالت جنگ میں اس ریجن میں, اور پاکستان ایک بہت بڑا اس وقت جو ہے ایک بہت بڑا اپنا کردار جو ہے ادا کر رہا ہے, اور ابھی آپ اچھی خبریں بھی سنیں گے یہ اس وار کے حوالے سے جو اس ریجن میں ہے, مڈل ایسٹ میں ہے, تو اس وقت انڈین جو ہے ان کو تو اپنی پڑی ہوئی ہے ہمیشہ سے, لیکن انہوں نے کچھ سالوں سے جو ایک پلان کے تحت جو میں نے بات پچھلے اپنے 27 اکتوبر کے موقع پر کہی تھی کہ کچھ عناصر جو ہیں وہ ان لوگوں کے ہاتھ چڑھ کر جو انڈین ایجنٹ جو پرووائڈ کرتے ہیں آزاد کشمیر کے اندر, اور وہ وہاں افراتفری پھیلانا چاہتے ہیں, میں سمجھتا ہوں کہ یہ اس وقت جو کچھ ہو رہا وہاں یہ اس نظام کا, اس سوچ کا حصہ ہے. اب یہ چیز ہمیں, ہمارے پاکستان کو, ہمیں اور کیا دنیا کے اندر کیا پیغام یہ دینے جا رہی ہے. دیکھیں ہر شہری جو پاکستان کے اندر ہے, کشمیر کے اندر ہے, اسے حق ہے, اس کا نظام زندگی, اس کی ساری سارا نظام جو ہے وہ بالکل ایک نارمل طریقے سے چلنا چاہیے. لیکن میں جانتا ہوں, اور میرے پاس بھی کچھ سورس ہے اور لوگوں کے پاس بھی ہیں, جو بات میں نے اس وقت کی تھی کسی کو اچھی لگی یا نہیں لگی یہ میری پرابلم, یہ آئی ڈونٹ کیئر, لیکن مجھے یہ پتا تھا کہ انڈین ایجنٹ جو ہیں میرے آزاد کشمیر جو شاہراہ ہے پاکستان کی, اس کے اندر ایسے حالات پیدا کرنا چاہتے ہیں اور کر رہے ہیں. یہ میں بڑی اچھی طرح جانتا تھا, یہ 3 سال پہلے کی بھی باتیں اس طرح تھی, 2 سال پہلے کی, 20 سال پہلے کی تھی. آج آپ نے سب نے دیکھ لیا کہ یہ چیزیں اس طرف لے جانے کی پوری کوشش کی جا رہی ہے, انشاءاللہ یہ کامیاب نہیں ہوں گے. میرے وطن کی افواج پاکستان اور سٹنگ گورنمنٹ جو ہے, انشاءاللہ العزیز اس کو صحیح طریقے سے ہینڈل کرنا جانتے ہیں اور وہ کریں گے, میں بڑا مطمئن ہوں. لیکن ان لوگوں کی جو کوشش ہے, سازش جو ہے, اس کے روٹس اس طرح ہے. راجہ صاحب یہ بات آپ سے شیئر کر رہا ہوں کہ ڈنمارک میں پیغام آ رہے ہیں ہمیں, طریقے کشمیر کے ہمارے جو ہمارا پلیٹ فارم اسے آ رہے ہیں کہ جی آپ پاکستان امبیسی کے باہر جا کر مظاہرہ کریں, آپ کیوں نہیں کرتے, ہم آپ کے ساتھ ہیں. یہ جو چیزیں ہیں آپ دیکھ لیں کہ کیا آپ ان لوگوں کو محب وطن پاکستانی کہیں گے, یا سستی شہرت حاصل کرنے والے, یا انڈین ایجنٹ کہیں گے. میں یہ بات بڑے کانفیڈنٹ کے ساتھ کہہ رہا ہوں, مجھے بہت دکھ ہوا اس چیز کا کہ آپ دو دو ٹکے کی جو سیاست کرنے جا رہے ہو اس یہاں ڈنمارک میں بھی, اور یہ طریقہ کار ہے آپ کا. سو میں جو بات کرنی تھی, الحمدللہ بڑا میں اس معاملے میں بڑا کلیئر بھی ہوں, مطمئن بھی ہوں. اللہ تعالیٰ کا بڑا کرم ہے کہ اس نے جو خطہ ہے پاکستان ہمیں لا الہ الا اللہ محمد رسول اللہ کے نام پر دیا ہے, اس کی حفاظت اللہ تعالیٰ خود بھی کر رہے ہیں, اور اس دنیا کے اندر اس نے اس پاکستان کو ایک بہترین فوج دی ہے جس کا نام ہے افواج پاکستان. یہ جو یہاں باتیں کرتے ہیں یہ بھول گئے کہ ابھی 3 دن پہلے جو ہیلی کاپٹر جو ہے وہ کس طرح گرا اس علاقے کے اندر. مجھے تو یہ بھی پتا کل سے کہ اس کی ٹیکنیکل رپورٹس آ گئی ہیں, یہ سامنے آ جائیں گی یہ چیزیں. تو یہ شرم کریں یہ لوگ جو کشمیر کے اندر جو ایجنٹ بنے انڈیا کے, اور دنیا میں جو بننا چاہتے ہیں, یا یہاں بھی یہ انڈین ایجنڈے پر کام کرنا چاہتے ہیں, یہ ہم میں سے نہیں ہے. ہم 25-26 کروڑ عوام اپنے ملک کا دفاع کرنا جانتے ہیں, ہم کریں گے, اور ہمارے آگے جو ہمارے سلام ہے ان ماؤں کو جنہوں نے وہ بچے پیدا کیے ہیں, جو ہر لمحے قربان ہونے کے لیے تیار ہیں. اگر ایک دنیا سے جاتا تو اللہ تعالیٰ 10 پیدا کرتا اسی لمحے, اگر 10 جاتے ہیں تو اللہ تعالیٰ 100 پیدا کرتا ہے, اور وہ کلمہ جب پڑھتے ہیں لا الہ الا اللہ محمد رسول اللہ, تو وہ شہید ہونے کے لیے اس ملک کی خاطر تیار ہو جاتے ہیں. ہم وہ قوم ہیں. یہ سن لیں یہ انڈین ایجنٹ اور ہندوستان کے وہ جو یعنی کہ یہاں بیٹھے خود ہندوستانی کہ میری قوم اللہ تعالیٰ کے فضل و کرم سے یہ وہی میدان ہے. ہم نے یہ وہی میدان ہے. ابھی بھول گئے ہو؟ ابھی تو صرف ایک سال ہوا ہے. کیا آپ اس کشمکش میں ساری دنیا میں ابھی تو اپنا منہ چھپاتے پھرتے ہو اور آپ بدلے لینا چاہتے ہو, اس اینگل سے وار کرنا چاہتے ہو, وہ طریقہ کار اپنانا چاہتے ہو کہ جس میں سیولین لوگوں کو آپ غلط طریقے سے استعمال کر کے چند کو اور اس ملک کے اندر ایک افراتفری پھیلا رہے ہو؟ ہم انشاءاللہ جواب دیں گے. ہم ایز اے پاکستان
0: صاحب آپ نے ذکر کیا تحریک کشمیر کا, تو تحریک کشمیر کے تو چیف کوآرڈینیٹر آپ ہیں, تو آپ کو کس نے پیغام دیا کہ پاکستان امبیسی کے سامنے ڈیمونسٹریشن کریں ہم آپ کے ساتھ ہیں؟
3: میں اس وقت تک نہیں, مجھے پتا کیا, اور یہ آپ صحیح کہتے ہیں کہ آپ نے یہ جو سوال کیا ہے. دیکھیں رائے صاحب, میں ابھی تک جو نا ان ندان لوگوں کی جو ہے نا سوچ تک اتنا ہی پیغام دینا چاہتا ہوں جو میں نے دے دیا. مجھے پتا ہے وہ کون ہے اور وہ انشاءاللہ اپنی سوچ میں کبھی کامیاب نہیں ہوں گے اور ہم نہیں کامیاب ہونے دیں گے. اور
0: صاحب آپ کے پاس ثبوت ہے؟
3: میرے پاس 100% ثبوت ہے.
0: چلے میاں صاحب اور کچھ کہنا ہے آپ نے؟
3: جی میں نے یہی کہنا تھا رائے صاحب, دیکھیں آپ بھی میرے محترم شاہ صاحب بھی سن رہے ہیں, میں آخر میں یہ بات کرنا چاہتا ہوں کہ ہم طریقے کشمیر ہوں یا ہم کشمیر سوسائٹی ہوں, دیکھیں ہم اپنے اپنے اینگل سے کام کرتے ہیں, یہ ہمارا حق ہے اور ہم نے کام کیا, ہم کرتے رہیں گے. ابھی جس تنظیم کا میں حصہ ہوں, ہم سارے یورپ میں آپ کو پتا ہی ہے, آپ جانتے ہیں, ان سے پچھلے ایک ہفتے سے 3-4 دفعہ ہماری میٹنگز ہوئی ہیں, بات چیت ہوئی ہے, اور ہم انشاءاللہ اور عزیز جو ایسے عناصر ہیں ملک سے باہر ان کی نشاندہی بھی کریں گے اور ہم ایک حکمت عملی بنا رہے ہیں. ہم چاہتے ہیں کہ یہ مسئلہ جو ہے انشاءاللہ رجی, جیسے میں نے کہا کہ ہماری حکومت جو ہے اس وقت پاکستان میں اور کشمیر میں اور اسی طرح ہمارے افواج پاکستان جو ہے ان چیزوں کو ایک اچھے احسن طریقے سے انشاءاللہ مسئلے کو حل کریں گے یا ایسے عناصر کو جو ہے ان کی تہ تک جا کر ان کی نشاندہی کر کے ان کو اس مسئلے کا جو ہے ذمہ دار ٹھہرا کر تو اس کو کور کریں گے. اور ہم اس چیز کو ہم کچھ چیزیں اس طرح فالو کر رہے ہیں, ہم نہیں چاہتے کہ ہم آگے بڑھ کر کو ایسی چیزیں کریں جس سے مزید جو ہے کچھ ندان لوگ ہوتے ہیں, وہ ہر پارٹیوں میں ہوتے ہیں, وہ ہر علاقے میں ہوتے ہیں, تو اللہ تعالیٰ میری دعا ہے کہ وہ اللہ تعالیٰ انہیں یہ عقل دے کہ وہ اگر پاکستانی آپ اپنے آپ کو سمجھتے ہیں یا پاکستان کے پاسپورٹ پر یہاں آئے تھے تو پاکستانی بن کر ہم بھی یہاں 55 سال سے ہیں, میرے شاہ صاحب یہاں پچھلے 57 سال سے ہیں, تو ہم پاکستان ہمارے لیے سب سے پہلے ہے اور اب پاکستان ہماری یہاں شان ہے اور کشمیر ہمارا جیسے میں نے کہا کہ شاہراہ ہے پاکستان کی اور کشمیر بنے گا پاکستان انشاءاللہ, اور ہم مل کر وہ جو ہمارے آزاد کشمیر کے بہن بھائی ہیں وہ تو ہمارا حصہ ہیں, وہ تو ہمارے بہن بھائی ہیں, وہ تو ہم پاکستانیوں کا یعنی کہ ایک تن من ہے ہم ایک دوسرے کے ساتھ, لیکن ہمارا دشمن کیونکہ بہت بڑا ہے, اس نے منہ کی کھائی ہے, ساری دنیا میں ذلیل ہو رہا ہے, اس لیے وہ توجہ دوسری طرف ہٹانا چاہتا ہے. اور پھر جو پاکستان کی حکومت نے اس وقت کام کیا ہے جو انشاءاللہ آج شام یا کل تک آپ کے سامنے آ جائے گا, کسی ملک کو یہ اعزاز حاصل نہیں ہے کہ اتنی بڑی جو ہے جنگ جو ہے ایک ملک کا سربراہ جو ہے اور ایک ملک کا جو فوجی سربراہ جو ہے اس نے یعنی کہ اسے اس طریقے سے, آپ کو پتا کہ کتنی محنت کی گئی اس چیز پر, اس چیز کا دکھ ہے اس انڈینز کو, یہ جو اپنی جمہوریت لیے پھرتے ساری دنیا نے دیکھ لیا, ان کی کالی کرتوتوں لوگوں نے دیکھ لی, ان کی حرکتیں سوچ دنیا جان گئی, چاہے وہ ڈنمارک ہو, چاہے وہ امریکہ ہو, چاہے وہ مڈل ایسٹ ہو, تو انشاءاللہ العزیز آپ آنے والا وقت جو وہ اللہ تعالیٰ کے فضل و کرم سے ہمارا ہے اور ہم ایک ساتھ چلیں گے, ہمارے کشمیر بہن بھائی وہ کسی بھی تنظیم سوسائٹی کے ساتھ ہوں وہ ہمارے بہن بھائی ہیں, ہم نے ایک ساتھ چلنا اور دفاع پاکستان کے لیے جس میں کشمیر بھی آتا ہے ہم الحمدللہ رب العالمین ایک ساتھ ہیں. جی راج صاحب.
0: میاں صاحب آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا.
3: جی آپ کا بہت بہت شکریہ. میرے شاہ صاحب غائب ہو گئے ہیں, اللہ تعالیٰ ان کو صحت تندرستی دے, اور اللہ تعالیٰ آپ کو رائے صاحب ہمیشہ ہمیں جو ہے اس جو سارا نظام جس طرح چلتا ہے آپ کی کوششیں کاوشیں ہمیشہ بہت قدر کرتے ہیں ہم اس چیز کی. ہم جانتے ہیں ہم اس معاشرے کے اندر جو ہمارا ایک پیغام بھی جانا چاہیے, ہمیں آپس میں اتفاق پیار بھی کرنا چاہیے. اگر ہم کسی چیز میں اجلتے ہیں تو اس کا ہمیں یعنی کہ ایک دوسرے کا سہارا بھی بننا چاہیے اور صحیح ایک دوسرے

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमान। सामने नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। समन, जिस तरह हमने सुबह इंट्रो में ऐलान किया था कि इन्फॉर्मेशन का ये प्रोग्राम होता है, जहाँ से भी इन्फॉर्मेशन मालूमात आती हैं वो आपके साथ शेयर करते हैं, हमारे सारे साथी जहाँ जहाँ अपना काम छोड़कर आपके पास से इन्फॉर्मेशन शेयर करने के लिए टाइम निकालते हैं, अगर आपके पास भी कोई इन्फॉर्मेशन है तो आप भी दे सकते हैं, यहाँ किसी पर किसी किस्म की कोई पाबंदी नहीं है। इस वक्त हमारे साथ आपके अपने अली जावेद हमारे साथ लाइन पर हाजिर है। अली, एक बार फिर आपको खुश आमदीद कहते हैं।
2: जी बहुत शुक्रिया और तमाम सुनने वालों को मेरी तरफ से अस्सलाम वालेकुम।
1: वालेकुम सलाम। अली, आपकी आवाज दबाने की कोशिश की जाती है।
2: जी बस जब मेहरबान जो है वो काफी ज्यादा हो जाए तो फिर ऐसे ही होता है, कोई बात नहीं। सलाम,
1: आपकी बात बिल्कुल बजाय, मेहरबान जब ज्यादा हो जाए तो फिर ऐसी हरकतें करते हैं। अली, आप हमारे सामान्य नाजरीन को बताएं कि इस वक्त जो डेनमार्क के ताजा तरीन हालात हैं और दुनिया के हालात, हमारे अपने प्यारे वतन के उसके साथ कश्मीर के, ये बहुत सारी चीजें आगे पीछे बरतानिया से यूरोप से आती रहती हैं, चूंकि सारे लोकल लोग रहते हैं तो एक दूसरे के साथ रिलेटेड होते हैं, इस पर डिस्कस भी चलती रहती है, आप क्या कहेंगे?
2: जी बिल्कुल, पूरी दुनिया में हालात जो है वो मुख्तलिफ हैं। अगर आप डेनमार्क में देख लें कि डेनमार्क भी जो है वो इलेक्शनों के तकरीबन 70 दिनों के बाद हुकूमत का क्याम हुआ है और बहुत सारी जो है वो यहाँ पे पार्टियों ने अपने अपने मुतालबात सामने रखे हैं और अपने अपने मुतालबात की मंजूरी की शराइत के ऊपर उन्होंने जो है वो हुकूमत का साथ दिया है। तो देखें उसमें बहुत सारे मुतालबात, हम सबको पता है कि अवामी मुतालबात हैं, अगर वो पूरे हो जाते हैं तो शायद जो है वो हुकूमत को बड़ी सपोर्ट मिल जाए। और दूसरा ये है कि दुनिया के हालात तो आपको पता है कि जब से जंग लगी हुई है ये ईरान की और अमेरिका और इसराइल के गठजोड़ से, तो उसकी वजह से हालात तो बहुत ज्यादा खराब हैं और आपको पता है कि पूरी दुनिया की इकोनॉमी जो है वो उससे मुतासर हुई है। पेट्रोल महंगा होने से पूरी दुनिया में जो है वो महंगाई इतनी ज्यादा है कि शायद हम तो अपने मुल्क की खबरें लेके बैठे रहते हैं, मगर अगर आप देखें तो पूरी दुनिया में जो है वो महंगाई ने इतनी ज्यादा हो गई है कि लोग जो है वो खुद तंग आए हुए हैं। हुकूमतें बड़ी मुश्किल से मैनेज कर रही हैं, अपने लोगों को जितना भी रिलीफ देने की कोशिश कर रही हैं। तो अब अल्लाह करे कि जो जंग है उसका कहा तो जा रहा है कि शायद आज जो है वो जंग बंदी के और जो इनका ईरान का और अमरीका का जो मुआहदा है वो पाकिस्तान की कोशिशों से, खासतौर पर हुकूमत पाकिस्तान और हमारे जो फील्ड मार्शल है उनकी जो कोशिशों की वजह से जंग रुकी हुई थी और अब ये है कि जंग मुकम्मल तौर के ऊपर रुक जाएगी और इसका क्रेडिट जो है वो जरूर पाकिस्तान को जाएगा, रहती दुनिया तक जो है वो पाकिस्तान को इस हवाले से जरूर याद रखा जाएगा कि पाकिस्तान ने जंग बंदी में अपना भरपूर किरदार जो है वो अदा किया था।
1: अब तो तारीख हमें बताएगी, आने वाला वक्त बताएगा कि कितना बड़ा रोल था पाकिस्तान का, पाकिस्तान के अदारों का, पाकिस्तान के लीडरान का, ये तो आने वाला वक्त और तारीख हमें बता देगी। तो अली, इसके अलावा बहुत सारे सियासी लोग होते हैं, सियासी जमातें होती हैं, सियासी तंजीमात होती हैं। हम लोग जिस मुल्क में रहते हैं हम अपने हकूक की तरफ नहीं जाते, हम दूसरों के हकूक की बहुत फाइट करते हैं।
2: जी बिल्कुल, यही बात है कि हमें अपनी जो है वो अपना जिसे कहते हैं ना कि गिरेबान में झांकने की हमें आदत नहीं होती, मगर हम लोगों की हंडिया में क्या पक रहा है हम उसके ऊपर रहते हैं और जिस वजह से कभी ना हम आगे बढ़ सकते हैं ना जो है वो लोग हमारी इन हरकतों की वजह से हमें बेहतर समझते हैं। तो सियासत हो या सोशल एक्टिविटीज हो, जब तक हम अपने काम से काम नहीं रखेंगे, अपना जो है वो कह लें कि उल्लू सीधा नहीं करेंगे, अपने मामलात सेट नहीं करेंगे, तो बाहर के मामलात में हमें जब को पूछता ही नहीं या जब बाहर हमें को पूछेगा ही नहीं तो हमारा उनमें सोचना ना सोचना जो है वो उसका कोई ना फायदा है ना कोई किसी को फर्क पड़ना है। तो अगर हमने अपने हालात को बेहतर करना है, यहाँ पे हो या पाकिस्तान में हो या दुनिया के किसी भी हिस्से में पाकिस्तानी जाते हो, तो उन्हें जो है वो अपना तौर तरीका सही करना होगा, अपना जो है वो मामला ठीक करने होंगे ताकि जो है वो आपकी इज्जत भी हो और आपके मुल्क में जो है वो मामला बेहतर भी हो। अभी पाकिस्तान में भी देख लीजिए कि हर किसी को कहीं ना कहीं अपनी पड़ी होती है, मगर जो है वो मुल्क के मामलात का किसी को कोई नहीं है, वो सबकी यही ख्वाहिश होती है कि जब हम आएंगे तो तो ठीक कर लेंगे, और जब आते हैं तो फिर वो पहला भी जो है वो सत्यानाश मार के वो साइड पे हो जाते हैं। तो ये जो है ये चीजें हमें देखनी होगी, बाकी अल्लाह जो है वो बेहतर करेगा।
1: अली पाकिस्तान सबका होता है तो सबका पाकिस्तान होता है, या पाकिस्तान जो है पाकिस्तान की सियासी जमातें इनका पाकिस्तान है?
2: नहीं जी, पाकिस्तान को जो अपना समझेगा पाकिस्तान उसका है। अगर मैं या पाकिस्तान को अपना नहीं समझेंगे तो पाकिस्तान जो है वो शायद हमारा उस तरह ना बन सके, मगर ऐसा नहीं है। पाकिस्तान ने हर किसी को जो है वो नाम दिया है, पहचान दी है, इज्जत दी है। अब बहुत सारे लोग जो है वो खुद को पाकिस्तान से अगर ऊंचा समझने की कोशिश करते हैं या पाकिस्तान से अपने आप को बड़ा साबित करने की कोशिश करते हैं तो उनके बारे में तो ना कुछ कहा जा सकता है ना उनका कुछ किया जा सकता है। बाकी तो आपने जैसे कहा कि पाकिस्तान सबका, सियासतदानों का तो नहीं है। सियासतदान तो सिर्फ जो है वो जो जिसे कहते हैं कि थोड़े से ज्यादा हमारे मुल्क में स्मार्ट होते हैं, जो आप लोगों को इस्तेमाल करके और फिर जो है वो अपने मामला सीधे करते हैं और आप जो हैं वो वहीं के वहीं उनके नारों का जवाब देते रह जाते हैं। तो ये तो अब अवाम को खुद सोचना होगा, कौम को खुद सोचना पड़ेगा कि उन्होंने अपने पाकिस्तान को किस तरह अपना बनाना है।
1: अली एक और चीज़ हमने देखा भी है, सुना भी है कि मिसाल के तौर पर अब ये हकीकत है कि जिन लोगों ने अब पाकिस्तानी पासपोर्ट भी रखा है, डेनिश पासपोर्ट भी रखा है, तो इस मुल्क में खड़े होकर जो है वो इसी मुल्क पर जो है वो ऐसे ऐसे फिक्रे कसने शुरू कर दें कि इस मुल्क पर हम लानत भेजते हैं, फलां पर लानत भेजते हैं। तो अब यूरोप में आपको ये नारे मिल रहे हैं कि पासपोर्ट जो है वो पाकिस्तान के हैं और पाकिस्तान पर ना लानत भी भेजते हैं, पाकिस्तान की चीजें इस्तेमाल भी करते हैं, उस पर लानत भी भेजते हैं, आप क्या कहेंगे?
2: देखिए जी, सबसे पहले तो हमें ऐसे लोगों पे बाजमात लानत भेजनी चाहिए अगर कोई ऐसा है, और जो जिन लोगों को ये मुल्क पसंद नहीं तो वो ये यहाँ का अगर उनके पास पासपोर्ट है तो वो पासपोर्ट दें, जमा करवाएं वापस और अपने अपने घर चले जाएं जहाँ पे उनको बेहतर लगता है। और जिनको पाकिस्तान जो है वो बेहतर नहीं लगता और उन्होंने अभी तक पाकिस्तान का पासपोर्ट रखा हुआ है या डबल नेशनैलिटी रखी हुई है, तो सबसे पहले तो वो इतने जो है वो हिम्मत वाले बने के अपना पाकिस्तानी पासपोर्ट सरेंडर करें और जाके कहें जी मैं जो है वो अब पाकिस्तानी नहीं हूँ, पाकिस्तान में क्या होता है क्या नहीं होता मुझे इससे कोई गरज नहीं है। मगर बाहर से बैठ के पाकिस्तान का खाना और फिर पाकिस्तान के ऊपर जो है वो फिक्रेबाजी करना और पाकिस्तान की मुखालफत में बोलना तो फिर तो समझ नहीं आती। फिर तो सिर्फ वो अपना सोशल मीडिया के ऊपर जैसे कहते हैं ना कि अपना उल्लू सीधा कर रहे हैं, इसके अलावा तो उनको कौन सुनता है ऐसे लोगों को। ना तो हमें ऐसे लोगों को वो कोई अहमियत देनी चाहिए और ना ऐसे लोगों को जो है जिसे कहते हैं ना कि सर पे बिठाना चाहिए। जितना हम उनको अहमियत देंगे, सर पे बिठाएंगे, वो उतना जो है वो सर पे चढ़ेंगे। तो इनका तो हल ही यही है कि आप बस खामोश हो जाएं और इनको बिल्कुल मुकम्मल तौर के पर मुंह भी ना लगाएं।
1: अली आपने देखा कि यहाँ डेनमार्क में हाल ही में कम्यून के इलेक्शन भी हुए, पार्लियामेंट के इलेक्शन हुए, उसके बाद दोनों जो है वो हुकूमतें बन गई, कम्यून्स की भी हुकूमतें बन गई, कमेटीज भी बन गई, जो डैनिश जो नेशनल पार्टी है इसकी सब की सारी हुकूमतें आपस में इतफाक कर लिया, अपना गठ हो गया, मिलजुल कर इन्होंने हुकूमत बनाई, सारे मामला चलते रहते हैं। जब हम नहीं कहते हम जमहूरियत पसंद है, हम जमहूरियत के खिलाफ नहीं, कोई भी जमहूरियत पर काम करे हम किसी के खिलाफ नहीं, ना ही किसी को मना करते हैं, लेकिन जिस मुल्क में हम रहते हैं उसकी जमहूरियत में हम उस तरह का हिस्सा नहीं लेते। वो हिस्सा लेते भी हैं तो अपने मफाद के लिए लेते हैं, और ज्यादातर जो पाकिस्तान की सियासी तंजीमात जमातें हैं उस पर हम ज्यादा जो है वो तवज्जो देते हैं। तो अब देखें कि किसी ने जो डैनिश सियासत की है तो अब एक जो है वो बैकग्राउंड अफगानी बैकग्राउंड की मुसलमान जो है वो जो इस मुल्क की वजीर बन गए, तो जमहूरियत तो सबको देती है कुछ।
2: जी, जमहूरियत तो सबको बिल्कुल सारों को इक्वल जो है वो अपॉर्चुनिटीज देती है। अब मसला यहाँ पे वही है जो आप कह रहे हैं कि हमें यहाँ पे रह के हम पाकिस्तान की मुखालफत भी करते हैं, हमने सियासत भी पाकिस्तान की करनी है, और जहाँ पे आपने रहना है, जहाँ पे आपको परेशानी है, मसाइल हैं, मसले हैं, वहाँ पे आप निकलते नहीं है, ना आप वोट डालने के लिए निकलते हैं, ना आप वोट मांगने के लिए निकलते हैं, ना आप इलेक्शन लड़ने के लिए निकलते हैं, और बाकी बातें जो है वो हमसे आप जितनी मर्जी करवा लें, हमारे से बड़ा जो है वो ना जमहूरियत का कोई चैंपियन होगा, ना हमसे ज्यादा सियासत का किसी को पता होगा। अभी आपने सही कहा कि अब देख लें कि पाकिस्तानियों को यहाँ पे 50 साल से ज्यादा का अरसा हो गया है, और अच्छी बात है माशाल्लाह बहुत सारे यहाँ पे पाकिस्तानी हैं जो अच्छे कारोबार कर रहे हैं, अच्छी नौकरियां कर रहे हैं, जज हैं, ब्यूरोक्रेट्स हैं,
3: وکیل ہیں، اپنے اپنے کاروبار ہیں، اور مگر اس کے علاوہ ہم نے دیکھے یہاں پہ کیا کیا ہے، ہمارا جب بھی کوئی نام آتا ہے تو پاکستان کی بدنامی کے اوپر آتا ہے، کبھی جو ہے وہ فراڈ میں آ جاتا ہے، کبھی کسی اور مقدمے میں آ جاتا ہے، اور اس کے علاوہ جو ہے جہاں پہ ہمیں ہمارے لیے اپرچونیٹیز بن سکتی ہیں وہاں پہ ہم ایک دوسرے کی ٹانگیں کھینچتے رہتے ہیں کہ یہ فلاں پاکستانی پارٹی سے اس کا تعلق ہے تو اس کو ووٹ نہیں دینا، اس کا فلاں سے اس کو ووٹ نہیں دینا. ابھی سب سے زیادہ جو آپ کو ووٹ ملے تقریباً 2000 کے قریب زہیر کو ووٹ ملے. اب حالانکہ دیکھا جائے کہ ان کی بھی جو ہے وہ یہاں پہ ایک اچھی خاصی فیملی ہے، اچھی خاصی کیمپین ہوئی، مگر ہمارے لیے ایک شرم کی بات ہے کہ ہم ایک بھی اپنے کسی بچے کو، ایک بھی کینڈیڈیٹ کو کسی پارٹی میں جو ہے وہ اس کا ممبر نہیں بنوا سکے. 2000 ووٹ اتنے تو جو ہے وہ زیادہ نہیں ہے، اور اس کے بعد کسی کو 1200 کسی کو 1300 پڑے، تو اگر تو ہم اتنا بھی نہیں کر سکتے تو پھر یہ جن لوگوں کی ہم بات کر رہے ہیں، یہ افغانی ہوں، عراقی ہوں، یا یہ ترکی کے ہوں، یا انڈیا کے ہوں، جہاں کے بھی ہوں، ان لوگوں میں کم سے کم اس معاملے میں بھی بڑے کلیئر ہوتے ہیں کہ انہوں نے کس کو سپورٹ کرنا ہے، کس کو سپورٹ نہیں کرنا. آپ یہاں پہ ابھی کوئی جو ہے وہ الیکشن کمپین کریں آپ کو اور اس کے اوپر کھانا رکھیں تو آپ دیکھیں پورے کا پورا حال بھرا ہوتا ہے اور سارے آپ کو وعدے کر کے جائیں گے، مگر اگر آپ ووٹ ڈالنے کی جب بات آئے گی تو جتنے کھانا کھا کے ہیں شاید اس میں سے 5-6 لوگ ہی آپ کو ووٹ ڈالیں. تو ہمارا جب تک ہماری پرائیورٹی صرف کھانا کھانے ہی ہے، اور وہ چاہے آپ 10 دفعہ کھلوا دیں، تو ووٹ ڈالنے والے دن جو ہے وہ ہم بیمار ہو جاتے ہیں، ووٹ ڈالنے والے دن ہمارا ضروری کام نکل آتا ہے، ووٹ ڈالنے والے دن ہمارے جو ہیں وہ جاب کے مسائل ہو جاتے ہیں. تو ہماری جب ہم نے کھانا کھانے کے لیے کہیں پہ جانا ہوتا ہے، الیکشن کمپین کی جو ہے وہ ایکٹیویٹیز کو دیکھنے کے لیے جانا ہوتا ہے، تب ہمارے پاس بے انتہا ٹائم ہوتا ہے. یہ جب ہم نے پاکستان کی سیاست کرنی ہوتی ہے، پاکستانی سیاسی جلسوں میں جانا ہوتا ہے، پھر ہمارے پاس بے انتہا ٹائم ہوتا ہے. مگر جب ہم نے کوئی تعمیری کام کرنا ہوتا ہے تو نہ تو ہمارے پاس ٹائم ہوتا ہے، نہ ہمارے جو ہیں وہ ہمیں چیزوں کی سمجھ آتی ہے، تو پھر ہم جو ہے نہ خود ووٹ ڈالتے ہیں، نہ کسی کو اس کے لیے کہتے ہیں کہ ووٹ ڈالے. تو پھر یہ جو افغانی نژاد خاتون ہیں یا اس طرح کے اور لوگ ہیں، ابھی آپ دیکھ لیجئے کہ گلیل سیکس کمون میں ترکی کا جو ہے وہ بنا ہے، میئر بنا ہے، اور کتنے اس کے بعد بنا ہے، سالوں کے بعد بنا ہے. تو ہمیں تو یہ سوچنا چاہیے کہ ہم کیوں پیچھے رہ گئے ہیں. ہم 50,000 کے قریب یہاں پہ پاکستانی ہیں، اس میں سے اگر 20,000 لوگوں کو بھی ووٹ ڈالنے کی جو ہے وہ اجازت ہو جو پارلیمنٹ کا ہے، تو ہم 1, 2, 3, 4 کتنے ہم ممبرز پارلیمنٹ بنوا سکتے ہیں، اور کمون کے لیے تو آپ کو پاسپورٹ کی ضرورت بھی نہیں ہوتی. تو ہمارے لیے تو یہ خود سوچنے کا مقام ہے. اور میں تو ہمیشہ یہ کہتا ہوں، بلکہ ہمارے جو کینڈیڈیٹ ہیں ان کو بھی چاہیے کہ اب پاکستانیوں یا پاکستانی ووٹوں کے اوپر تکیہ نہ کریں. ٹھیک ہے ان سے ووٹ مانگیں، مگر اب آپ نے کتنے سالوں سے دیکھ لیا کہ آپ کو کتنے ووٹ دیتے ہیں، تو آپ اپنی نیٹ ورکنگ جو ہے، اگر آپ نے یہاں پہ رہنا ہے تو آپ ڈینشوں کی سیاست کریں، آپ ان سے بھی ووٹ مانگیں، اور ان کو بھی جو ہے وہ اسی طرح سوشل کریں، ان کے لیے بھی آپ جلسے کریں، تو پھر دیکھیں وہ شاید آپ کو جتوا دیں. مگر اگر آپ پاکستانیوں کے سر پہ رہیں گے تو مجھے تو بڑی مایوسی، اگلے 50 سال بھی شاید آپ کا ایک آدھے کوئی ممبر جو ہے وہ بنے، تو اس کے علاوہ تو کوئی، مجھے تو ایسی سمجھ نہیں آتی. جب تک کہ ہمارے جو ووٹ مانگنے والے لوگ ہیں وہ بھی تھوڑا سا اپنا ووٹ مانگنے کا جو دائرہ ہے اس کو بڑھائیں اور بہتر لوگوں سے ووٹ مانگیں تو شاید ان کا بہت سارا کام ہو جائے.
1: علی، اس کا کوئی حل بھی ہونا چاہیے نا، حل بتانا بھی چاہیے. لیکن جب تک ہم پاکستان کی سیاسی جماعتوں کے یہاں پارکنگ پلیس بنائیں گے تو حالات تبدیل تو نہیں ہوں گے، پھر تو ڈائنر سیاست نہیں ہو سکے گی.
3: دیکھیں جی، حل تو میں نے ابھی آپ کو بتایا ہے نا کہ اب جو پاکستانی سیاست دان ہیں انہیں چاہیے، 4 سال ہو گئے نا کہ وہ اگلے 4 سالوں کے لیے محنت کریں، اپنی صرف پاکستانی کمیونٹی کے اوپر محنت نہ کریں، فارنرز کے اوپر کر لیں، ڈینشوں کے اوپر کر لیں. کیونکہ ڈینش تو چلیں کم سے کم وہ آپ کے ساتھ 2 نمبری نہیں کرے گا. اگر اس نے آپ کو ووٹ دینا ہے تو وہ آپ کو کہہ دے گا جی کہ میں آپ کو ووٹ دے دوں گا. وہ یہ نہیں کہے گا کہ جھنڈا آپ کی پارٹی کا اوپر لگایا ہوگا اور ووٹ جو ہے وہ کسی اور کو جا کے دے آئے گا، اور 50 وعدے اس نے کسی اور سے کیے ہوں گے. کم سے کم وہ آپ کو جو ہے وہ بہتر طریقے سے آپ کی الیکشن کا رزلٹ مینج کرنے میں وہ آپ کی مدد کر سکتا ہے، اور حل تو اس کا یہی ہے. اس کے علاوہ تو آپ دیکھ لیں، جس طرح بھی آپ نے بات کی کہ آپ نے ہر طرح کی چیزیں پاکستانی بنا لیں اور آپ کو ہر طرح کی پاکستانی چیزیں بھی مل جاتی ہیں، ماشاءاللہ مساجد بھی ہیں، ہمارے اپنے اسکول بھی ہیں، ہمارے اپنے جو ہیں وہ سینٹرز بھی بنے ہوئے ہیں، مگر اگر آپ نے ان چیزوں کو مزید بہتر کرنا ہے, ان چیزوں میں مزید بہتری لانی ہے, تو آپ کا کوئی نہ کوئی نمائندہ کسی نہ کسی جگہ میں, بلکہ ہر کمون میں ہونا چاہیے, جو آپ کے لیے چلے کام نہیں کر سکتا مگر کم سے کم آپ کے لیے وہ رہنمائی تو کر سکتا ہے نا کہ کیسے کس طرح کے کام کہاں پہ ہونے ہیں, کیسے ہونے ہیں. تو یہ تو تبھی ہوں گے جب آپ کی اندر کوئی جو لوگ آپ کی نمائندگی کر رہے ہوں گے, جب لوگوں کو آپ اندر بھیجیں گے ہی نہیں اور پھر آپ پریشانیاں بھی لے کے آئیں گے کہ آپ کو کمون میں بھی مسائل ہیں, آپ کو ہاسپٹلز میں بھی مسائل ہیں, آپ کو ریجن میں بھی مسائل ہیں, تو پھر مسائل تو حل نہیں ہونے. مسائل تو حل تبھی ہوں گے جب آپ سوشلی ایکٹیو ہوں گے, اور وہ ایکٹیویٹی جو ہے وہ آپ کی ہماری اپنی تنظیموں سے باہر بھی ہونی چاہیے, نہ صرف جو ہے وہ آپ ہماری اپنی تنظیموں میں ہی لگے رہیں, تو پھر تو کچھ بھی نہیں ہونا. کیونکہ تنظیموں نے تو اپنا اپنا کام کر کے آپ سے, کسی نے چندے مانگنے ہیں, کسی نے آپ سے جو ہے وہ اپنے کام نکلوانے ہیں, اور وہ اپنا سائڈ پہ ہو جائیں گے, آپ پھر وہیں گے وہیں کھڑے رہیں گے. تو اسی لیے بہتر ہے کہ آپ اپنے مستقبل کا جو ہے نا وہ ڈرائیونگ سیٹ آپ اس کے اوپر خود بیٹھے, اور باقی جو ہے بہتر طریقے سے آپ لوگوں کو ڈھونڈیں, بہتر لوگوں سے آپ ووٹ مانگیں, تو پھر ہی آپ کامیاب ہو سکتے ہیں.
1: علی, ایک آدمی ہمارے لسنر نے ہم سے بات کی, نام میں نہیں لے رہا چونکہ پرسنلی بات ہو جائے گی, کہ وہ کہتے ہیں کہ کسی ریجن کے ممبر کو یا کمیون کے ممبر کو یا سیاستدان کو فون کریں تو وہ فون اٹھاتے نہیں ہیں, چار چار پانچ پانچ بار فون نہ کریں. تو جن بندوں کے پاس علی مجبوری بھی ہوتی ہے لیکن فون اٹھانے کا ٹائم نہیں, اب تو فون کو غلطی چھوڑتا ہی نہیں ہے, آپ کو اطلاع کر دیتا ہے کہ فلاں بندے کا فون آیا تھا. اگر ایسے لوگوں کے پاس ٹائم نہیں ہے تو انہیں, میرے خیال ان لوگوں پر کسی کو ٹائم جو ہے کمیونٹی کو نہیں ضائع کرنا چاہیے.
3: دیکھیں, اس میں مختلف آراء ہو سکتی ہیں کہ اب ہم نے بھی تو ایک کام بنایا ہوا ہے نا, کہ ہمیں کوئی کام جو ہے وہ پڑتا ہے تو ہم کہتے ہیں کہ سیدھا فون ملا دو, اور جو ہے اب یہ نہیں سوچتے کہ اگلا جو آپ کی طرح شاید وہ مصروف ہے یا نہیں ہے, یا اگلا اپنے کام پہ ہو یا نہ ہو, یا اگلا کسی خوشی غمی میں مصروف نہ ہو. تو اس کے 100 طریقہ کار ہوتے ہیں. اگر فون نہیں اٹھا رہا تو آپ ان کو میسج چھوڑ دیں, اور جتنے امیدوار بھی ہوتے ہیں یہاں پہ, چاہے پارلیمنٹ کے ہوں یا جو ممبر بنے ہوتے ہیں, ان کے اپنے وہاں پہ ای میل ایڈریسز وغیرہ بھی ہوتے ہیں, وہ پبلک ہوتے ہیں, اور کوئی ایسی اس میں چھپی چھپائی بات بھی نہیں ہوتی. جب آپ عوامی نمائندے ہوتے ہیں تو پھر آپ کو اتنا کمپرومائز کرنا پڑتا ہے کہ شاید عوامی نمائندہ ہر کسی کا فون بھی نہ اٹھا سکتا ہو. ہو سکتا ہے وہ کہیں مصروف ہو اپنی پارٹی میں, کسی کی پارٹی میں, خوشی غمی میں, اپنے ذاتی کام کے اوپر. تو اس کو میرے خیال سے اتنا ایشو نہیں بنانا چاہیے, اور آپ میسج چھوڑ دیں ان کے موبائل کے اوپر. اب تو واٹس ایپ پہ آپ کو پتا چل جاتا ہے دوسرے موبائلوں پہ کہ کسی نے آپ کا میسج دیکھ لیا یا سن لیا یا نہیں سنا. یہ تو تھوڑی سی جو ہے وہ میچورٹی, جو میسج یا فون کر رہے ہیں وہ بھی اگر دکھا دیں تو شاید یہ اتنا بڑا مسئلہ تو نہیں ہے.
1: زبردست علی, آپ نے بڑی زبردست بات کی, آپ کا بہت شکریہ. انشاءاللہ رابطے میں رہیں گے, اگلے جو آنے والا پروگرام ہے اس میں بھی آپ کو رکھیں گے. آپ کا بہت شکریہ. آخر میں کچھ کہنا چاہیں؟
3: بس جی, ابھی تو میں صرف یہی سب لوگوں کو کہوں گا کہ اپنا بہت خیال رکھیں, اور جو ہے اپنی فیملی کو ٹائم دیں, اور اپنے ملک کے لیے کوئی بہتر کرے. میں کیونکہ ابھی بھی حالانکہ آج چھٹی کا دن ہے, مگر میں اپنے کام کے سلسلے میں جرمنی میں ہوں, اور میں جرمنی سے آپ سے بات کر رہا ہوں. تو یہ ہے کہ
1: اس چیز کا کسی کو احساس نہیں ہوتا, بڑا مزہ ہوتا ہے. آپ گاڑی میں بیٹھے ہیں, اور کسی گھر میں بیٹھے ہیں, کسی دکان میں بیٹھے ہیں, تو سن رہے ہیں اور تنقید بھی کر رہے ہیں, باتیں بھی کر رہے ہیں. آپ کی سچویشن کا نہیں پتا, آپ کا کیا مجبوری ہے, میری کیا مجبوری ہے, میری کیا مصروفیات ہیں, آپ کی کیا مصروفیات ہیں.
3: میں وہی کہہ رہا ہوں نا کہ ابھی جو آپ بات کر رہے تھے, ابھی آپ نے مجھے فون کیا, حالانکہ میں اپنے جو آفس کے کام سے میں آیا ہوا ہوں. میرے لیے بھی بڑا آسان تھا کہ میں میسج کر دیتا کہ میں فون نہیں اٹھا سکتا یہ وہ. تو یہ تو یہ ہے کہ تھوڑا سا اہمیت کچھ چیزوں کو دینی پڑتی ہے, اور لوگوں کو تھوڑا سا خود بھی معاملات کو اپنا دیکھنا پڑتا ہے کہ آپ نے کہاں کس چیز کو کیسے لے کے چلنا ہے. تو جب آپ کسی کے ساتھ اچھے رہیں گے تو لوگ بھی آپ کو اچھے ہی ملیں گے, اور جب آپ کسی کے ساتھ وہ جسے کہتے ہیں چلاکی کریں گے تو پھر آپ سے بھی بڑے بڑے چلاک لوگ دنیا میں بیٹھے ہوئے ہیں. صرف ایسے ہمیں یہ چیزیں انڈر ایسٹیمیٹ نہیں کرنی چاہیے. باقی بہرحال اللہ تعالیٰ سب کو ہدایت دے, اور اپنے اپنے جو ہیں ان کے معاملات بہتر ہوں, ساروں کے لیے آسانیاں پیدا ہوں. اس سے زیادہ تو ہم دعا نہیں کر سکتے کہ اللہ تعالیٰ جو جس مقصد کے لیے بھی جو یہاں پہ آیا ہوا ہے, اپنے روزگار کے لیے, فیملی کے لیے, سب کے لیے آسانی ہو, اور جو ہے وہ اپنے اپنے معاملات اس طریقے سے وہ دیکھتے رہے.
1: علی, آپ کا بہت شکریہ. پاکستان زندہ کے بعد.
3: جی, پاکستان زندہ باد. ان شاء اللہ.
1: سامع ناظرین, یہ تھے علی جاوید, جو کہ بات کر رہے تھے، آپ کے اپنے آپ کی آواز کے ہیں، آپ ان کو سنتے رہتے ہیں، دیکھتے رہتے ہیں، سوشل میڈیا پر آپ ان کو دیکھتے رہتے ہیں۔ سمعین، ہر آدمی اپنی محنت کرتا ہے، اپنے بچوں کے پیٹ بھی پالتا ہے، اپنے معاملات کو بھی دیکھتا ہے، تو ہر آدمی کو سیریس ہونا چاہیے۔ آپ کو پتہ نہ غلامی سے باہر نکلے، جب تک آپ غلامی سے باہر نہیں نکلیں گے تب تک حالات ٹھیک نہیں ہوں گے۔ سمعین ناظرین، ہمارا کسی سے متفق ہونا ضروری ہے۔
0: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے۔ سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں۔ صبح انٹرو میں کہا تھا آج بہت سارے مہمان ہوں گے، کوپن ہیگن پارلیمنٹ کے ممبر ملک سکندر صدیق ہمارے ساتھ ہوں گے، اور آپ نے فیس بک پر بھی دیکھا تھا اور ہم نے ٹائم بھی آپ کو بتایا تھا۔ اس وقت کوپن ہیگن پارلیمنٹ کے ممبر ملک سکندر صدیق ہمارے ساتھ ہیں۔ سکندر، آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں۔
4: جناب رادا صاحب، السلام علیکم، بہت بہت شکریہ، اور جتنے بھی سامعین ہیں ان سب کو میری طرف سے سلام۔
1: وعلیکم السلام سکندر، جو کوپن ہیگن پارلیمنٹ کے آپ ممبر ہیں اور آپ ہمیشہ آپ کے آرٹیکل چھپتے رہتے ہیں، حال ہی میں جو ایک نیا آرٹیکل چھپا ہے یا چھپنے جا رہا ہے یا چھپ چکا ہے، تو اس کے بارے میں ہمارے سامعین ناظرین کو بتائیں۔
4: سب سے پہلے تو راجا صاحب بہت بہت شکریہ، پھر موقع دے رہے ہیں یہاں ریڈیو پہ بات کرنے کا۔ جس طرح کہ آپ کو پیچھے آواز آ رہی ہوگی کہ میں اس وقت پنہالم پہ ہوں، جو فال کے موضوع ہے وہ ہم نے اس ویکینڈ میں اٹینڈ کیا ہے، اور ابھی بھی یہاں پہ جو ایک میلے کی صورت میں، ایک جمہوری خوشی کی صورت میں جو ہے لوگ اب یہاں پہ ہیں، اور ہماری پارٹی ہم لوگ بھی ہیں۔ تو ہم آج جو ہے ہماری روانگی ہوگی، اور میں سمجھتا ہوں کہ ابھی آپ آرٹیکل کے پوچھ رہے ہیں تو اس میں ہمارے دو کالم آ رہے ہیں، کہ ایک منڈے کو خیسلی تاوبلا میں آ رہا ہے، جس میں میں نے ایک یہ انالیسس لکھے ہیں سوشل ڈیموکریٹ پارٹی کے اوپر، پہلے وہ کیا تھی اب وہ کیا ہو گئی ہے۔ اب میں اس کو آپ کے بارے میں بتاؤں گا کہ آپ نے دیکھا ہوگا کہ ابھی نئی حکومت بنی ہے، نئی حکومت جب بنی ہے تو اس میں بہت سارے نئے منسٹرز آئے ہیں، وہ تو ایک چیز ہے، لیکن ہر حکومتی پارٹی کے اندر بھی کہ سپوکس پرسن ہاؤسنگ کا کون ہوگا، سپوکس پرسن ہیلتھ کا کون ہوگا، سپوکس پرسن مائنورٹیز کے حوالے سے کون ہوگا، یہ بھی ساری ایک چینج آئی ہے۔ اس میں سوشل ڈیموکریٹ جو پارٹی ہے انہوں نے ایک نیا بندہ چوز کیا جس کا نام ہے تھامس کیو ینسن، اور تھامس کیو ینسن نے ابھی بنتے ساتھ ہی ایک انٹرویو دیتے ہوئے ڈی آر ڈیڈ لائن میں یہ کہا، اس سے یہ پوچھا گیا کہ ڈنمارک میں 300,000 مسلمان بستا ہے، کیا آپ کے خیال کے مطابق یہ ٹو مچ ہے، زیادہ ہے؟ تو وہ کیمرے میں دیکھ کے کہتا ہے ہاں زیادہ ہے۔ تو میں نے جب یہ سنا تو مجھے بڑی حیرانگی ہوئی، تعجب ہوا کہ یہ کبھی مونس کلیسٹوپ اور پی اکھیاس کو اس طرح کی باتیں کرتے تھے۔ کیا یہ حالات آ گئے ہیں کہ سوشل ڈیموکریٹ اب ان مسلمان کی فقط وجود پہ ہی ان کو اعتراض ہے؟ تو اس کے اوپر میں نے ایک انالیسس لکھا، میں نے سوچا اس پہ کہ یہ کیا ہوا ہے کہ یہ پارٹی، وہ پارٹی سوشل ڈیموکریٹ پارٹی جو بنی اس لیے کہ جب سرمایہ دار جو تھا وہ کہتا تھا اوئے تم لوگ جو ہو ورکنگ کلاس ہو تو تمہاری اہمیت نہیں ہے، تو انہوں نے کہا کہ نہیں، آپ ورکنگ کلاس ہیں تب بھی آپ کی اہمیت ہے۔ جب یہاں پہ جتنی بھی اقلیتیں ہیں، جتنے بھی لو طبقہ تھا، اس کو اس پارٹی نے، ان کا آئیڈیالوجی یہ تھی کہ انسان کو آپ اس کی ہر